0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: यो मरुभूमिको चर्को घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँचे भने धन कमाएर फर्काउला, मरे भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
1: प्रोप्राइटर
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ रासु कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथो मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703984099।

0: नकमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा
2: रोल्पा।
3: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
4: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
5: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
5: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
4: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
5: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
6: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक

0: चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: हप्ता को सात दिन सात छुट्टै सुगन्धले हर एक दिन को एउटा शुभ शुरुआत हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपैयाँमा।
1: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
2: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
3: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
4: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
3: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
4: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
5: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
3: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
5: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
1: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
3: वाह, नास्ता होस् त यस्तो
4: कस्तो,
3: ओली नास्ता पसल जस्तो।
6: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
7: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
6: ओहो, केही काम थियो कि काकु?
7: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
6: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
8: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
1: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
9: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
3: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
9: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
3: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
9: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस् त्यही बाबु,
3: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ। सत्य कुरा त कहाँ पर्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
9: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के सेवा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
3: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
1: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093984099।

0: किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
0: हेर्नुस काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
0: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ राछु कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई

0: स्त्री छटपटाइरहनु भएको छ तपाई।
1: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजी, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
1: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
0: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
1: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467469 र 97093 98409।

0: कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पाडा वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990 90।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
6: प्रोप्राइटर
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो।
5: ओली नास्ता पसल जस्तो।

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ रासु कहाँ जाने अब? तैलाई खोज्दै आइरहेको छु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलि थाथो भाथो मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री, मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
4: अयनी बाबे कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703998409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
2: अहिले तपाईँ सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर, युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
1: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
7: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
1: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा मुखा पोल्ने गाह्रो हुने यौन अङ्ग चिलाउने सेतो पानी बग्ने महिनावारीको समयमा अत्याधिक पेट दुख्ने ढाड कम्मर दुख्ने पाठे घर खसे जस्तो हुने पाठे घर खसेको कोखा दुख्ने स्तनमा गाँठा गुठी पलाएको स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे डिजिटल एक्सरे रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले

0: औ फर्दा मलाई त सारै भूख लाग्यो तिमीलाई लागेको छैन
1: भोक त मलाई पनि लागेको छ नि बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो पेट पनि कस्तो खाली खाली भएको छ सारै भोक लागिरहेको छ जाऊँ न कतै नास्ता खान
0: ओली नास्ता पसल ओइ सन्ध्या उता हेर न ओली नास्ता पसलमा जाऊ है त
1: जाऊ जाऊ जहाँ भए पनि नास्ता खाने त हो नि
2: हजुर हामी कहाँ भेज चाउमिन अन्डा चाउमिन चिकन मोमो चिकन लेग पिस आलु परौठा अन्डा बर्गर चिकन चिल्ली ब्रेड पकौडा भेज पकौडा रोटी तरकारी रोटी मासु चिउरा मासु दुध चिया कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ
0: मिन बहादुर ओली सम्पर्क मोबाइल नम्बर 97618 36758
2: ओली नास्ता पसल रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा
3: नोट विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ
0: वाह नास्ता होस् त यस्तो
1: कस्तो
0: ओली नास्ता पसल जस्तो
4: ओ काकु कहाँ जान लाग्नु भयो बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर
5: ओ त्यहाँ रासु कहाँ जाने अब तैँलाई खोज्दै आइरहेछु
4: ओहो केही काम थियो कि काकु
5: अब कुरा के भने नि केटा बगालोसँग सल्लाह गरिदियो भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला त अलिक थाथो भाथो मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर
4: ओहो काकु तपाईँले थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ तपाईँ चिन्ता नगर्नुहोस् हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ बरु जाउँ हिँड्नु सँगै जाउँ
6: हाम्रा सेवाहरू हामी कहाँ सबै कम्पनीका सोलर सेट साउन्ड सिस्टम टिभी डिस होम वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ
3: प्रोपराइटर खबर कुमार घरती मगर सम्पर्क मोबाइल नम्बर 9849402664 र 9849477053 न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा
7: अयनि बाबै कति दुखेको रात दिन दुखेको दुखै छ
0: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
7: के हुनु र बाबु रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
0: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो त्यही माथि किराले दाँत सका पारिदिएको थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हेरौँ पो भएको छु त म त
7: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु
0: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
7: उसो भए म त्यतै जानु पर्ला अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
0: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
3: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467 र 97093 98409

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथा भाथो मान्छे केही मिसो लगाइदिन्थ्यो कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477300। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: भैया नि बाप कति दुखे को रात दिन दुखे को दुखे छु
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरन बाकु छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जला जस्तो भइसको न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो त्यही माथि किराले दाँत सका पारिदिया थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हेरौँ पो भएको छु त म त
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: उसो भए म त्यतै जानु पर्ला अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467467 र 97093998409

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-2890-90।
0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भन्ने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449420664 र

0: 98 4 39 77 53 न्यू रोलपाली मोबाइल एंड इलेक्ट्रोनिक्स सेंटर तथा रोलपाली सोलर एंड प्रिंट सेंटर सुनसहरी गांव पालिका 3 जरबांग बाहरी गाम रोल्पा।
1: कति दुखेको रात दिन दुखेको दुखै छ।
2: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
1: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
1: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
2: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
1: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98 6 77 67 467 र 97 0 93 98 409।

0: तपाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

सबै गाउँलेहरूलाई धन्यवाद छ, बिहेमा आएर सहयोग गरिदिनु भयो, टिका बहिनी र केशर बाबुले गीत गाइदिनु पर्यो। दुलादुलैको नाचको निकै चर्चा छ, दुलादुलै नाचिदिनु पर्यो।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा, कहाँ छ तेरो ध्यान आजकल भन् त?
6: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ यार।
5: किन हो सन्यास लिने, बरु जाउँ न हिँड, फकाउन जाउँ न हिँड। हजुर,
6: आफूले लागेको माया त तरक तरक छ।
5: किन तनाव लिइरहेछस्, हिँड्न फकाउन जाउँ न हिँड।

0: सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आजै शपथ लिँदै हुनुहुन्छ। शपथ लिए लगतै उहाँले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको छ। आज दिउँसो संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुभएका शर्माको केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको छ। सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको हो। संवैधानिक परिषदले गएको वैशाख 24 गते शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। यस्तै शर्माले आफ्नो सिफारिस विरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दबाब नदिएको समितिमा स्पष्टीकरण दिनुभएको छ। संसदीय सुनवाईको क्रममा आज संसदीय समितिमा बोल्दै उहाँले यसबारे स्पष्टीकरण दिनुभयो। उहाँले बार र न्यायालय बीच द्वन्द्व नभएको समेत स्पष्ट पार्नु भएको छ। सांसदहरूले बार र बेन्च बीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए।
4: यसैबीच नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर साङ्केतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्यायालयको अन्यलको विरोध गरेका हुन्। अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै बारले विरोध गरेको हो। दिउँसो 1 बजे बारको कार्यालय प्राङ्गणमा कानुन व्यवसायीहरू भेला भएर लालटिन बाल्दै विरोध प्रदर्शन गरेका हुन्।
3: सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 रुपियाँ पुनस्थापना खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजु गरी पुनस्थापना खर्च बापत एकमुष्ट 25,000 रुपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्योभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रुपियाँका दरले अहिलेलाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने सरकारले निर्णय गरेको छ। विस्थापित परिवारका बालबालिकाको पठन पाठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने र अरण्यको राजमार्गको मरम्मत सुधारका लागि चीन सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय गरेको छ।
4: प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक सुरु भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आआफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदको कारवाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अङ्कित प्ले कार्ड सहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। यसैबीच सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड दिनुभएको छ। आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफलमा भाग लिँदै उहाँहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न, अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखेका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका जनताको हितका लागि आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्ने बताउनुभयो। सांसद ध्रुवराज राईले साना किसानको हितका लागि बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो।
3: यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई नागरिकसँग गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि गरिएको इमान्दार प्रयासको रूपमा बुझिदिन सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा विधेयकको सिद्धान्त प्राथमिकतामाथि सांसदले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभयो। अर्थमन्त्री वाग्लेले यो विधेयक सरकारले विभिन्न राजनीतिक दलको घोषणा पत्रमा उल्लेख गरिएका विषयवस्तुलाई पनि समेट्ने प्रयास गरेको बताउनु भएको छ।
4: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका लागि विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आगामी बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्ण हरि बुढा थोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखि ग्याप तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। साथै केही सांसदहरूले वर्तमान बजेट तथा बजेट तर्जुमा प्रक्रिया सम्बन्धी विषय उठाएका थिए।
3: सशस्त्र प्रहरीले पूर्वी नागा काकरभिट्टाबाट 1,44,65,000 रुपियाँ बराबरको 570 किलोग्राम 24 क्यारेट सुन र 20,000 अमेरिकी डलर सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल 2 हेडक्वार्टरका प्रमुख अम्बिका प्रसाद जोशीले हिजो बेलुकी 5:15 भारतको कोलकाता घर बताउने 39 परम पाठकलाई काकरभिट्टा भन्सारको चेकपोस्टमा जाँच गर्दा सुनसहित अमेरिकी डलर, नेपाली 30,65,000 रुपियाँ र 85,419 भारतीय रुपियाँ सहित बरामद गरिएको बताउनुभयो। पक्राउ परेका भारतीय नागरिकबाट गाडी चालक अनुमति पत्र, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
4: देशभर तापक्रम बढ्दै गएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा गर्मी उल्लेख्य रूपमा बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सबैभन्दा बढी तापक्रम कैलालीको धनगढीमा 37.7 डिग्री सेल्सियस मापन गरिएको छ। यस्तै नेपालगञ्जमा 36.7, भैरवमा 34.8, विराटनगरमा 33 डिग्री तापक्रम मापन गरिएको छ। पछिल्ला केही दिन यता नेपालगञ्ज, धनगढी, भैरवा, टिकापुर, अतरिया र महेन्द्रनगर लगायत पश्चिम तराईका जिल्लामा तापक्रम लगातार बढिरहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढिरहेको हो। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आगामी केही दिन अझै गर्मी बढ्ने अनुमान गरिएको छ। सर्वसाधारणलाई दिउँसो 11 बजेदेखि 4 बजेसम्म सकेसम्म घाममा बाहिर ननिस्कन महाशाखाले अनुरोध गरेको छ। साथै प्रशस्त पानी तथा झोल पदार्थ सेवन र बालबालिका, ज्येष्ठ नागरिक र बिरामीले विशेष ध्यान दिनुपर्ने स्वास्थ्य कर्मीको भनाइ छ। तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन्। आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
3: दुर्गा प्रसाईमाथि अनुसन्धान गर्न प्रहरीले थप 3 दिनको अनुमति पाएको छ। हिजो राति वीरगन्जमा रहेको होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईले आज पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिएको हो। जिल्ला प्रहरीकारले पर्साका अनुसार सामाजिक सञ्जाल मार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको र राज्य विरुद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा प्रसाईमाथि अनुसन्धान अघि बढाएको हो। प्रसाईमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा उनका अभिव्यक्ति, सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिबारे थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा इबोला संक्रमणको जोखिमबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कुनै बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2000

0: वा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानु भई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनस्थापना खर्च दिने सरकारको निर्णय, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता नागरिकसँग गरिएको प्रतिबद्धता बमोजिम रहेको अर्थमन्त्री वाग्लेको भनाई, पूर्विनाका काकर भेट्टाबाट 570 ग्राम सुन र नगद सहित एकजना भारतीय नागरिक पक्राउ, देशभर गर्मी बढ्दो क्रममा दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी प्रसंग। विश्व स्वास्थ्य संगठन WHO-ले इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमण प्रति सतर्कता बढाएको छ। WHO-ले आइतबार कङ्गो र युगण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। यो सँगै इबोलाबारे नेपालमा पनि चासो बढ्नु स्वाभाविक हो। कङ्गो र सुडानमा सन् 1976 पहिचान भएको यो भाइरस प्राण घातक भए पनि दुर्लभ छ। यसअघि सन् 2014-15 पनि पश्चिम अफ्रिकामा फैलिँदा विश्वव्यापी त्रास बढेको थियो। विश्वव्यापी त्रासका बीच नेपालमा यसको जोखिम चाहिँ कत्तिको छ त भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दलाई सोध्नु भएको छ।
7: WHO-ले यो इबोलाको विषयमा पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेसनल कन्सर्न भनेर चाहिँ यसले घोषणा गरेको छ, तर यो विश्वव्यापी महामारीको चाहिँ स्तरमा नपुगेको र त्यस हिसाबले चाहिँ हामी चिन्तित हुन नपर्ने अवस्थामा चाहिँ WHO-ले भनेको छ। र WHO-ले वर्गीकरण गरेकोमा चाहिँ अब जुन एउटा सुझाव दिएको छ त्यसमा चाहिँ कसरी चाहिँ प्रथमत जुन ठाउँमा चाहिँ यो समस्या भएको छ त्यो विशेष गरी DRC कङ्गो र चाहिँ तपाईँको युगान्डा, त्यसलाई एक किसिमको उहाँहरूको सुझाव छ भने दोस्रोमा चाहिँ त्यो राष्ट्रहरूसँग वरिपरि भएका चाहिँ राष्ट्रहरू जो चाहिँ अफ्रिकामा पर्छ उहाँलाई चाहिँ त्यो सुझावहरू छ। तर हामी अब नेपाल लगायत यसका चाहिँ दक्षिण एसियाका अन्य राष्ट्रहरू र अन्य तपाईँको चाहिँ अफ्रिकाभन्दा बाहिरको देशहरूलाई चाहिँ एउटै खालको चाहिँ सामूहिक सुझाव दिनुभएको।
8: WHO-ले चाहिँ हामी जस्तो राष्ट्रलाई चाहिँ के सुझाव दिएको छ?
7: सुसूचित हुन र चाहिँ तयारी अवस्थामा रहन तर धेरै आतंकित नहुन र चाहिँ आफ्ना चाहिँ के अरे जनस्वास्थ्यका जति पनि तयारीका पक्षहरू छन् त्यसलाई चाहिँ चुस्त दुरुस्त राख्नको लागि उहाँहरूको सुझाव छ। अब यसमा नागरिकलाई सूचित गर्ने, नाकाहरूमा आफू सतर्क रहने, जनसमुदायलाई चाहिँ सही जस्तो जानकारी दिने उहाँहरूको चाहिँ सुझाव छ।
8: जस्तो स्थल मार्ग सीमा नाकामा चाहिँ विशेष अप्नाउनु पर्ने सावधानी र हवाई मार्ग हुँदै चाहिँ नेपाल प्रवेश गर्नेलाई चाहिँ रोक्नुपर्ने त्यस्ता केही प्रावधानहरू तोकिएका छन्?
7: रोक्नुपर्ने कुरा त्यस्तो केही शब्दमा केही पनि छैन त्यहाँ। हामीले चाहिँ हाम्रो जनस्वास्थ्यका जति पनि हाम्रा भूमिकाहरू हुन्छ त्यो रियतपूर्वक भइरहेको छ र उहाँले चाहिँ यो के अरे इबोलाको मात्रै होइन अरू पनि विभिन्न खालका चाहिँ स्वर रोगका हामीले निगरानी गरिरहेका हुन्छौँ। त्यही प्रणालीगत रूपमा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य कर्मीहरूले त्यसलाई चाहिँ निगरानी गर्नुभएको छ र यसमा हामीले कसरी बेसी अलिकति सचेत हाम्रा स्वास्थ्य कर्मीहरूलाई चाहिँ यो विषयको बारेमा हामी सचेत राख्छौँ र चाहिँ नाकाहरूमा तपाईँको प्लेनबाट र चाहिँ के अरे स्थानका जति पनि नाकाहरूमा हामी सचेत छौँ, सचेत बनाएर राखेका छौँ।
8: अब सचेत छौँ भन्दा भन्दै कहिलेकाहीँ चाहिँ यस्ता फरुवा रोग चाहिँ संक्रामक रोग चाहिँ वा

0: त्यस्तै फैलिदिन्छ र नियन्त्रण गर्न गाह्रो हुन्छ। यसअघिका घटनाहरूलाई पनि हामीले लिन सकिन्छ होइन। सरकारले चाहिँ यतिखेर हवाई मार्ग हुँदै प्रवेश गर्नेलाई के कस्ता जाँच गर्ने अथवा के गर्ने संयन्त्रहरू के छन्?
1: त्यसमा अहिले हामी यसलाई चाहिँ नजिकबाट हेरिरहेको अवस्था हो होइन। डब्ल्युएचओले चाहिँ सम्प्रेषण गरिरहेका जति पनि अब उहाँहरूको सुझाव छ त्यसलाई हामी नजिकबाट हेरेका छौँ र विशेष गरी चाहिँ हामीले विगतका अनुभवहरू होइन विभिन्न खालका महामारीहरूलाई पनि हामीले जुन सिकेका छौँ त्यसको आधारमा विशेष गरी हाम्रो द्रुत प्रतिकार्य टोली तथा आपतकालीन जति पनि चिकित्सकीय समूह परिचालनका जति पनि हाम्रो संरचनाहरू छ त्यसलाई चाहिँ हामीले एकदम सचेत बनाएका छौँ र त्यसमा पनि विशेष गरी सङ्घीय स्तरको चाहिँ हाम्रो के अरे ऱ्यापिड रेस्पोन्स कमिटी भन्नेको हामीले बैठक पनि बसेर के कुराहरू गर्नुपर्छ भन्ने कुराहरूमा हामीले तयारी अवस्थामा छ। हजुर,
0: सीमा नाकामा चाहिँ यतिखेर तयारी गर्न हतारो छ अथवा
1: अहिले हामीले यसलाई निगरानीमा राख्ने कुराहरू हो र मैले भने यसमा कसरी बेसी अहिले स्वास्थ्य कर्मी जो हुनुहुन्छ हामी उहाँलाई चाहिँ जो हामीले खटाइरहेका छौँ उहाँलाई चाहिँ हामीले सचेत बनाएका छौँ र अहिले तत्काललाई चाहिँ हामीले विशेष गरी चाहिँ नागरिकहरूलाई चाहिँ र वृद्धजन समुदायलाई चाहिँ यसमा धेरै आत्तिनुपर्ने कुराहरू छैन तर चाहिँ हामी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसमा विशेष गरी माथि मन्त्रीज्यूदेखि लिएर सम्पूर्ण मन्त्रालयका र विभाग हामी यसमा चाहिँ एकदम सचेत छौँ र चाहिँ तयारी अवस्थामा छौँ।
0: सुझाव दिनु पर्दाखेरि चाहिँ सतर्कता के अप्नाउने त यतिखेर?
1: सही सूचना र सही स्रोतको सूचनाहरूमा हामीले विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूची राख्नुपर्छ होइन। यसमा अहिले धेरै आत्तिनु पर्ने कुराहरू छैन किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन। जसरी चाहिँ कोभिडको बेला चाहिँ हामीलाई थियो पानीबाट सर्ने रोग पनि होइन होइन।
2: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्द। यसैबीच कङ्गोमा कम्तीमा 131 जनाको ज्यान लिइसकेको इबोला प्रकोप सुरुमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका एक प्रतिनिधिले चेतावनी दिनुभएको छ। एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै सङ्क्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्युएचओकी डाक्टर एनी एन्सियाले बताउनु भएको बिबिसीले जनाएको छ। अधिकारीहरूले आजसम्म कङ्गोमा 500 भन्दा धेरै शङ्कास्पद संक्रमित रहेको बताएका छन् भने छिमेकी युगाण्डामा 1 जनाको ज्यान गएको छ तर लन्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालाइसिसको मेडिकलको पर्याप्त पत्ता लगाउन नसकिएको र 1000 भन्दा धेरै संक्रमित भइसकेका कुरालाई अस्वीकार गर्न नसकिने सुझाव दिएको भनिएको छ। अध्ययनका अनुसार अहिलेको प्रकोप अहिले पत्ता लागेको भन्दा ठूलो र यसको वास्तविक परिमाण अनिश्चित रहेको छ।
3: मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति टास्क फोर्स गठन भएको हो। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन संशोधनका लागि सिफारिस गर्नेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा थप कार्य गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
6: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
7: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
4: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
8: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
4: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बालबालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। शेयर बजार आज पनि घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 6.51 अङ्कले घटेर 2724.39 बिन्दुमा झरेको हो। आज विकास बैङ्क, फाइनेन्स, माइक्रो फाइनेन्स र निर्जीवन बिमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.24% ओह्रालो लागेको छ। आज 45 कम्पनीको सेयर घटेकोमा 113 बढेको छ। आज 12 कम्पनीको सेयर भने घटबड भएको छैन। आज सिटी होटलको सेयर 6.84% घटेको छ। समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट बैङ्कको सेयर भने 14% भन्दा धेरै बढेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 2.45 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 78,16,000 किता सेयर 3.08 अर्ब रुपियाँमा कारोबार भएको छ।
2: सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने लक्ष्यसहित नेपाल टेलिकमले देशका दुर्गम तथा हिमाली बस्तीहरूमा दूरसञ्चार सेवा विस्तारलाई तीव्रता दिएको छ। भौगोलिक रूपमा विकट र जनसङ्ख्या कम रहेका क्षेत्रमा समेत हेलिकप्टर मार्फत उपकरण ढुवानी गरेर मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ। सरकारको डिजिटल नेपाल अभियान अनुसार दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच विस्तार गर्ने योजनालाई कार्यान्वयन गर्दै टेलिकमले व्यावसायिक लाभभन्दा डिजिटल विभेद न्यूनीकरणलाई प्राथमिकता दिएको जनाएको छ।
3: यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीले अनुमति लिएका छन्। विभागका अनुसूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो।
2: म्याग्दीमा निर्माणाधीन 132 केभी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाका लागि सामुदायिक र राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय 2 वर्षपछि कार्यान्वयन भएको छ। मालिका गाउँपालिका 7 डाँडाखेतदेखि रघुगङ्गा गाउँपालिका 3 अम्बाङ जोड्ने 25 किलोमिटर दूरीको प्रसारण लाइनको राइट अफ वे र टावर रहने 25.62 हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न 2080 साल फागुन 6 गते मन्त्री परिषद बैठकले स्वीकृति प्रदान गरेको थियो।
3: सरकारवालाहरूले नेपाललाई विश्व स्तरको आरोग्य गन्तव्यका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीच साझा सहकारी आवश्यक रहेकोमा जोड दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकारीमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्श कार्यक्रममा वक्ताहरूले नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन एकीकृत दृष्टिकोण आवश्यक रहेको बताएका हुन्।
2: गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा परम्परागत भीरमौरीको महाशिकारको चहल पहल बढेको छ। वैशाख जेठको मौसमलाई भीरमौरीको महाशिकारका लागि उत्तम समय मानिन्छ र यही समयमा अक्करे भीरहरूमा जोखिम मोलेर सिकारीहरू महसङ्कलनमा व्यस्त रहेका छन्। बागलुङको गलकोट नगरपालिका 10 पाण्डव खानीमा रमुवामा पनि हालै महशिकार सुरु भएको छ। भीरमौरीको महशिकार अत्यन्त जोखिमपूर्ण मानिन्छ। 15-20 जनाको समूह बनाएर सिकारीहरू भीरमा पुग्छन्। कास्की, म्याग्दी, लमजुङ लगायत पहाडी जिल्लाहरूमा पनि यस्तै भीरमौरीको महशिकार गर्ने परम्परा रहँदै आएको छ।
3: राष्ट्रका लागि हप्तामा 2 घन्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती सफाई अभियान आजदेखि 13 वर्ष पुरा गरी 14 वर्षमा प्रवेश गरेको छ। 2070 साल जेठ 5 गते काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाई अभियान महाअभियान सुरु भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। सफाई महाअभियानको नेतृत्व तत्कालीन मुख्यमन्त्री लीलामणि पौडेलले गर्नुभयो। अहिलेसम्म पनि उहाँको नेतृत्व छ। त्यसबेलादेखि हरेक हप्ता शनिबार बिहान गर्मीमा 7 बजेदेखि 9 बजेसम्म र जाडोमा 7:30 देखि 9:30 बजेसम्म बागमती नदी का विभिन्न ठाउँको किनारमा सफाई हुने गरेको छ।
2: राप्ती प्रादेशिक अस्पतालको 1.5 बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ। अतिक्रमित जग्गा छुटाउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदन अनुसार झन्डै 1.5 बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको हो। जिल्ला प्रशासन कार्यालयको प्राविधिकहरूको टोलीले नापजाँच गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार 50 भन्दा बढी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिक रिपोर्ट आएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चिनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत लियोनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जङ ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनीतिक दबाव बढाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चिङते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। यो खेल जयपुरको सवाई मानसिंह रङ्गशालामा राति पाउने 8 बजे सुरु हुनेछ। राजस्थान 12 खेलमा 12 अङ्कसहित तालिकाको 5 स्थानमा छ। राजस्थान प्लेअफमा पुग्ने सम्भावना कायमै छ। 12 खेलमा 8 अङ्कसहित पुछारमा रहेको लखनऊ प्लेअफ होडबाट बाहिरिसकेको छ। रोयल च्यालेन्जर्स बेङ्गलुरु, गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद प्लेअफमा पुगिसकेका छन्। अब प्लेअफमा पुग्ने अन्तिम टोली बन्न पन्जाब किङ्स, राजस्थान, चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धामा छन्। यसपटक मुम्बई इन्डियन्स पनि प्लेअफ होडबाट बाहिरिसकेको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
2: देशभर गर्मी बढ्दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो। दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव।
3: कङ्गो र युगाण्डामा इबोला फैलिएपछि नेपालमा पनि सतर्कता। जनस्वास्थ्य जोखिमका दृष्टिले आत्तिहाल्न नपर्ने।
2: चिनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत पठायो। चिनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
3: र आइपिएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निर्मलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: Subisu, Gig Fiber, exceeding expectation.
1: Human Resource Development and Research Institute, Babar Mahal, Kathmandu ko bharna sambandhi suchana.
2: Pravidik siksha vikalpa ma hoina, samriddhi ko sankalpa ko rupma padau bhandai bigat 31 barsha dekhi pravidik siksha ma samarpit yes college ma shaikshik satra 2083 ka lagi pramanpatra tahaka shaikshik karyakram haru health assistant, lab technician ra physiotherapy sahayak ma bharna khulyo.
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नेपाललाई चाहिएको छ युद्ध टाटा युद्ध पिकअप न छुक्छ न रोकिन्छ
1: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
1: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
0: यसै क्रममा यही जेठ सात गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय: बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बालबालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सीधा कुरा, प्रश्न विचार,
4: उज्यालो रेडियो नेटवर्क।
5: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कको चित्र लहरमा हुनुहुन्छ।

0: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ रेडियो नेपालको बेलुका 7 बजेको समाचार।
3: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। संसदीय सुनवाई समितिद्वारा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर सोनी मुवागलेको भनाई। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 उपलब्ध गराउने मन्त्री परिषदको निर्णय। र रुस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा।

0: रोमिङ सेवा सुचारू गर्न #1415#7# गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर सोनी मुआगलेले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको आज जवाफ दिँदै अर्थमन्त्री डाक्टर मुआगलेले सुशासन बिना दिगोबिगका आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार प्रणाली सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको स्पष्ट पार्नुभयो।
3: हाम्रो शीर्ष प्राथमिकतामा सुशासन नै हो। सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन। भ्रष्टाचार, ढिला सुस्ती, बिचौलिया तन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ। त्यसैले यो सरकार सिस्टम सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको हो। ई गभर्नेन्स, डिजिटल डेलिभरी, वान टाइम डेटा सबमिसन, पर्फर्मेन्स कन्ट्राक्ट जस्ता प्रबन्धहरू केवल प्रविधिका कुराहरू होइनन्। यी राज्य सञ्चालनका संस्कार नै परिवर्तन गर्ने आधार हुन्। हामीले खर्च गर्ने राज्य होइन, डेलिभरी दिने राज्य निर्माण गर्दैछौँ। इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर घर ढोका ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ। तर राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहोर्ने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन।
2: अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौँ युवाहरूका लागि रोजगारी सृजनाका साथै नागरिकको जीवन स्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने नीति लिएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर सोनी मुआगलेले समतामूलक समाजको निर्माणका लागि सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्देशित हुने बताउनुभयो। शासकीय सुधार र

0: आधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहने उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले विपन्न र अवसरबाट वञ्चित वर्गलाई माथि उठाउने गरी आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताउनुभयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिने सांसदहरूले आर्थिक सुधारका लागि निजी क्षेत्रको मनोबल उकास्न ध्यान दिनुपर्ने, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको गुणस्तर सुधारका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले बढ्दो महँगी नियन्त्रण गर्न, धनी र गरिब बीचको अन्तर कम गर्ने रणनीतिक कार्यक्रमहरूलाई प्राथमिकता दिन, सीमान्तकृत समुदायको उत्थान र युवा स्वरोजगारका योजनालाई प्राथमिकता दिन माग गर्नुभयो। त्यस्तै सांसदहरूले कृषि तथा साना उद्योगको विकासका लागि प्राथमिकता दिनुपर्ने, किसानका लागि राहत र नव उद्यमशीलहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु पर्ने, युवा जनशक्तिको विदेश पलायन रोक्ने कार्यक्रमहरू ल्याउनु पर्ने, ऊर्जा र पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने तथा रणनीतिक महत्वका दीर्घकालीन योजनाहरूलाई प्राथमिकता दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनु भयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले व्यक्ति समाजमा बढ्दै गएको हत्या र लुटपाटका घटनाहरू नियन्त्रण गर्न, हावाहुरीका कारण क्षति पुगेको विद्युत प्रसारण लाइनको छिटो मर्मत गर्न, विस्थापित सुकुम्बासीको छिटो पुनस्थापना गर्न तथा पर्याप्त छलफल बिना संविधान संशोधनको काम अघि नबढाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 8 गते शुक्रबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले छुवाछुत र जातीय भेदभाव अन्त्य गर्न विशेष योजना ल्याउनु पर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबल कार योजना अघि बढ्छ कि रोकिन्छ भनेर सरकारले स्पष्ट पार्नुपर्ने, देशैभर बन्दै गरेका सडक निर्माण कार्य समयमै सक्नुपर्ने, हालसालै चोरी भएको रातो मच्छिन्द्र नाथको दायाँ बायाँ राख्ने हिटी मङ्ग खोजी गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो। नेपालका विभिन्न नदीहरूको दोहन बढेको भन्दै सांसदहरूले नदीजन्य पदार्थको वैज्ञानिक व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कनको कडाईका साथ कार्यान्वयन गर्नुपर्ने र अवैध उत्खननमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने तथा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रधान न्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले आज नै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नु भएको थियो। यसअघि संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। समितिको आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश शर्माले आफ्नो कार्य योजना प्रस्तुत गर्नुभएको थियो भने त्यसमाथि छलफल भएको थियो। समितिले आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्य योजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो। शर्मा विरुद्ध समितिमा 16 उजुरी परेको थियो। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रुपियाँ दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रुपियाँ एकमुष्ट प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रवक्ता पोखरेलले जोखिमयुक्त बस्तीबाट हटाएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 जनाको प्रति परिवारलाई राहत स्वरूप 15,000 प्रति महिना प्रदान गरिने जानकारी दिनुभयो।
1: पूर्वाधार विकास मन्त्रालयबाट काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रु 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रु 15,000 प्रति महिनाको र 100 भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने। छमा नेपाल राष्ट्र बैङ्क 2058 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
0: यस्तै विस्थापित भएका सुकुम्बासी परिवारका वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको छ। यस्तै बालबालिका तथा विद्यार्थीको पठन पाठन र विद्यालयको सुनिश्चितता तथा स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहसँगको समन्वय र सहकार्यमा गर्ने सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नगरपालिका राजस्व अभिवृद्धि योजनाको लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने 6.116 मिलियन स्विस अनुदान स्वीकार गर्ने, अरनीको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले प्रत्यायन नियमावली 2083 र सैनिक सेवा 6 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार हुने गरी राजपत्रांकित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने लगायतका निर्णय गरेको छ। सरकारले काठमाडौँका बागमती र सहायक नदी किनारमा बस्दै आएका सुकुम्बासीहरूको घर भत्काएर अन्यत्र व्यवस्थापन गरे पनि उनीहरू अझै सन्तुष्ट भने हुन सकेका छैनन्। विस्थापित सुकुम्बासीहरूलाई सरकारले विभिन्न स्थानमा घाँसबास सहित स्थानान्तरण गरेको छ, तर सुकुम्बासीहरू भने अझै आफ्ना भत्किएका घर र स्थानमा पुगेर चित्त बुझाउने गरेका छन्। बालिका माध्यमको एक रिपोर्ट।
2: 51 वर्षीय मानबहादुर मगर घरबार विहीन हुनुभएको महिना दिन हुन लाग्यो। 21 वर्षदेखि 8 जनाको परिवार सँगै बस्ती आएको घरमा अकस्मात एक बिहान माइकिङ र बेलुका डोजर चल्यो। घरसँगै भत्के वर्षौंको परिश्रम र सरसामान। मानबहादुरको घरमा छरभरमै डोजर चल्यो। घर बस्ती उजाडियो, तर घरबाट मन छुटिन सकेको छैन। मानबहादुर अहिले त्यही भत्किसकेको घरमा दिनदिनै पुग्ने गर्नुहुन्छ र छुटेका केही महत्वपूर्ण सामान सग्लै भेटिन्छन् कि भन्ने आशाले भग्नावशेष वरिपरि निहाल्नुहुन्छ।
3: अब यो आफ्नो सामानहरू यसो काठपाठ यसो निकाल्न पाए, यसो जग्गा कतै भाडामा पाउँछ, यसो बस्दै गर्दा हुन्छ, सरकारले व्यवस्थित नगर्नुजेलसम्म भनेर मात्रै गरे हो। भएको भए म यो गनाउने खोलाको छेउमा जीवन नै जोखिम गरेर बस्नु त आउने थिएन।
2: सरकारले वैशाख 18 गते काठमाडौँ महानगरपालिका वडा नम्बर 14 बल्खुको नदी किनार तथा सुकुम्बासी बस्तीमा डोजर चलाएपछि बल्खु स्थित जागरण टोलका मान बहादुर सँगै 486 घर परिवार घरवास विहीन बनेका छन्। घर भत्किएपछि आफन्त कहाँ बस्दै आएका परिवार होस् वा होल्डिङ सेन्टरमा बसेका सुकुम्बासी परिवार दिनदिनै आफ्नो भत्किसकेको घरको भग्नावशेष हेर्न पुग्ने गर्छन्। भग्नावशेष नियाल्दै गर्दा भेटिनु भएकी 43 वर्षीय सरिता तामाङ एक छोरा र एक छोरी सहित होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। तर सरिताको बिरामी छोरीको पढाइ मात्र छुटेको छैन, छोरीको उपचारका लागि आर्थिक अभावले अझ बढी सताएको छ।
4: दिन्छु भनेर अहिलेसम्म दिएको छैन, पढो पनि मिलेको छैन, छोरी बिरामी भयो, एक दुई पैसा एक रुपियाँ छैन उपचार गर्नुलाई।
5: सजिलो नै थियो नि, अब यहाँ त त्यो बच्चा शिक्षा सजिलो हुन्थ्यो, गाडीले हिँड्न आउँथ्यो।
2: बसोबास विहीन बनाएर उचित व्यवस्थापन गर्न नसकेको गुनासो पोख्नुहुँदै सोही स्थानमा भेटिनु भएकी मोहन कार्की र सुनिता परियारले सरकारले आफ्नो सन्तानको पढाइ, खान बस्न र रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो।
6: उता बस्ने मन लाग्दैन, यहाँ बसेर यस्तो भइरहेको ठाउँ, आफ्नै जस्तो सुखी भयो नि, थाहा पाए भयो नि आफ्नै घर प्यार मुखले व्यवस्थित भइसक्यो।

0: दिने मात्रै हो।
1: अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म काठमाडौँ जिल्लाभित्रका सरकारी तथा सार्वजनिक जग्गा एवं नदी किनार बस्तीका 2008 घर परिवारका 11,000 बढीलाई सरकारले विभिन्न स्थानमा अस्थायी रूपमा खान बस्न व्यवस्थापन गरिरहेको र बालबालिकाको पढाइ निरन्तर अघि बढाउन आवश्यक व्यवस्था गरेको जानकारी दिनुभयो।
2: घर छ, जस्तो जग्गा छ, जस्तो आफन्त छन् जो भाडामा खोजेर आफै जानुभएको छ, उहाँहरू चाहिँ जानुभएको छ होइन, त्यो गइसकेपछि बाँकी भएको यो 26,800 जनाको चाहिँ हामीले रजिस्टर गरेर विभिन्न ठाउँमा होटेलहरूमा व्यवस्थापन गरेर राखेका छौँ।
1: सरकारले सुकुम्बासी बस्तीका परिवारलाई खान बस्नको राम्रो व्यवस्थापन गरिरहेको दावीका बावजुद बल्खु भग्नावशेष क्षेत्रमा भेटिएका अधिकांश सुकुम्बासी परिवार भने होल्डिङ सेन्टर वा आफन्त कहाँ बस्न भौतिक र मानसिक रूपले तयार देखिँदैनन्। यसतर्फ सरकारको जति सक्दो चाँडो ध्यान पुग्नु आवश्यक देखिन्छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
3: निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै निर्वाचनलाई सरकारबाट 6,71,92,00,000 रुपियाँ प्राप्त भएकोमा 4,96,78,00,000 खर्च भएको जनाएको छ। कुल मतदाता संख्या 1,89,03,699 आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 प्रति मतदाता सरदर 263 रुपियाँ खर्च भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले स्वास्थ्य क्षेत्रमा व्यापारिक पक्षलाई भन्दा सेवा प्रवाहलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धमा मन्त्रालयहरूका सचिव र उच्च पदाधिकारीसँग गरिएको छलफलमा सांसदहरूले स्वास्थ्य बिमाको उचित व्यवस्थापन र गुणस्तरीय शिक्षा विकासमा बजेटको प्रभावकारी उपयोग गरिनुपर्ने बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायका कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको आचार संहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचार संहिता लागू गरिएको छ। कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, तोकिएको पोसाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ। नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा समुदायबीच सहकार्य र साझा दृष्टिकोणका आवश्यकतामा जोड दिइएको छ। आरोग्य मार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्शमा सहभागी वक्ताहरूले सो धारणा राख्नु भएको हो। कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको नेपाल आरोग्य वर्ष 2027 आरोग्य पर्यटन रणनीति सन् 2026देखि 2035 तथा कार्ययोजना सन् 2026देखि 2030को प्रभावकारी कार्यान्वयन, आरोग्य पर्यटनको सम्भावना, अन्तर्राष्ट्रिय बजार विस्तार, पूर्वाधार विकास, मानव संसाधन क्षमता अभिवृद्धि र नीतिगत समन्वयका विषयमा छलफल भएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि सो कार्यदल गठन गरिएको हो। सङ्घ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली नालीको राहत प्रणालीलाई सरल, प्रभावकारी तथा समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था गरिएको छ। नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी 3 वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा आज एक कार्यक्रमको आयोजना गरी प्रहरी संगठनलाई अझै सक्षम, उत्तरदायी र भरोसा योग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ रणनीतिक योजना सार्वजनिक गरेको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने लक्ष्यका साथ 2083-85 रणनीतिक योजना अगाडि सारिएको बताउनुभयो। बैतडीमा आलु खेतीबाट किसानहरू आत्मनिर्भर भएका छन्, तर पनि सिँचाइको अभाव र निर्माण भइसकेर पनि खोडपे स्थित शीत भण्डार सञ्चालनमा नआउँदा

0: किसानहरूले सोचे जस्तो फाइदा भने लिन सकेका छैनन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
1: बैतडीको पाटन नगरपालिका 8, 9 र 10 आलु प्रकट क्षेत्र हो। यहाँका प्राय किसानहरूलाई आलु सहित बेमौसमी तरकारीले आत्मनिर्भर बनाएको छ। पाटन 8 का स्थानीय किसान केशव विष्ट:
2: वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ हैन। हाम्रो मेन सिजन भनेको यो जेड देखि लिएर हामी बिक्री सुरु गर्न सुरु गर्छौँ, किनभने त्यो पछि चाहिँ तराईको आउँछ, त्यति बेलासम्म हामीले त 8-10 लाख रुपियाँ चाहिँ।
1: यस वर्ष समय समयमा पानी परेकाले आलु राम्रो फल्ने आशा गरिएको छ। बैतडीबाट मात्रै वार्षिक 1.5 देखि 2 करोडसम्मको आलु निर्यात हुने गरेको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी।
3: झन्डै 500 रोपनी क्षेत्रफलमा आलु खेती छ र यो 2-3 पटक पानी परे हुनाले आलुको चाहिँ उत्पादन गर्न चाहिँ 10-15% बढ्छ भन्ने अनुमान छ।
1: सिद्धेश्वर वृहत आलु क्षेत्र विस्तार नै घोषणा गरेर व्यावसायिक आलु एवं सिजनल तरकारी खेती गरिरहेका किसानहरू सिँचाइ र शीत भण्डार प्रदेश र संघीय सरकारको लगानीमा पाटन 8 खोडके क्षेत्रमै बनेका 2 वटा शीत भण्डार वर्षौंदेखि प्रयोगविहीन छन्। वर्षौंदेखि अलपत्र अवस्थामा रहेका शीत भण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको अर्का किसान नरबहादुर विष्ट बताउनुहुन्छ।
4: तयार भइसकेको तर अहिलेसम्म यो चाहिँ सञ्चालनमा आएको छैन।
1: सम्बन्धित निकायलाई पटक पटक आग्रह गर्दा समेत शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरू समस्यामा परेको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष कालु सिंह भाट।
5: कृषि ज्ञान केन्द्र बैतडी र प्रदेशका सांसदहरूलाई पनि जानकारी गराउँदा गराउँदै खोडपेमा रहेको कोल्ड स्टोर अल्पत्र अवस्थामा भएको कारणले गर्दाखेरि खोडपे क्षेत्रका किसानहरूलाई तरकारी राख्नुको लागि साह्रै गाह्रो भएको छ।
1: व्यावसायिक तरकारी खेती गरेर नमुना बनेका पाटन नगरपालिका वडा नम्बर 8, 9 र 10 मा सरकारले सिँचाइ र शीत भण्डारको व्यवस्था गर्न जरुरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: पछिल्लो 24 घण्टामा आगलागी सहितका 18 वटा विपदजन्य घटनामा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। जेन्जी आन्दोलनको मौका छोपी 2082 भदौ 24 गते महोत्तरी कारागारबाट भागेका कैदी बन्दी मध्ये 250 जना कैदी बन्दी अझै पनि फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। राष्ट्रपति पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्च स्तरीय वार्ताका लागि बेजिङ पुग्नु भएको हो। क्रेमलिनका अनुसार दुवै नेताले रुस चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढाउने र बदलिदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ। अमेरिकाको लस एन्जलस नजिकै घाँसे झाडीमा लागेको भीषण आग लागेका कारण हजारौँ स्थानीयलाई अन्यत्र सर्न आग्रह गरिएको छ। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट करिब 40 माइल अर्थात् 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा आगो सुरु भएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: यस वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। पर्यटन विभागले सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीहरूले अनुमति लिएको जनाएको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनियाँ नागरिकले अनुमति लिएको विभागले जनाएको छ। पर्यटन विभागले 6,500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति प्रदान गर्दै आएको छ। विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,000 रुपियाँ राजस्व सङ्कलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट 1,07,68,91,000 रुपियाँ राजस्व सङ्कलन गरेको जना बनाएको छ। काभ्रे प्लान्चोकको डाँडा पारी स्थित महाभारत गाउँपालिका यस वर्ष पनि शून्य बेरुजु भएको पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार महाभारत गाउँपालिकामा 1,13,71,90,000 रुपियाँको लेखा परीक्षण भएको थियो। यसअघिको दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकाले निरन्तर शून्य बेरुजु कायम गर्न सफल भएको थियो भने तेस्रो पटक पनि पालिकामा शून्य बेरुजु देखिएको छ।
0: अब खेल समाचार अझै बमबाट।
8: जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ क्यान विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने घोषणा गरेको छ। म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लिग एनपिएलको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिका विषयमा रहेका कानुनी विवाद अन्त्य गर्ने निर्णय गरेको जानकारी गराउनु भयो। जोरा स्पोर्ट्सले क्यानलाई विपक्षी बनाई सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपछि खेलकुदको बृहत्तर विकासका लागि मुद्दा फिर्ता लिन गरेको अनुरोध र पछिल्लो विकसित परिस्थितिलाई आत्मसात गर्दै कम्पनीले यो कदम चालेको विज्ञप्ति मार्फत जनाएको छ। राखेपछि गत 2082 फागुन 12 गते पठाएको पत्रको स्वागत गर्दै जोरा स्पोर्ट्सले खेलकुदको अभिभावक निकायको भावनालाई सम्मान गरेको जनाएको छ। रूपन्देही क्रिकेट संघको आयोजनामा भैरवमा जारी पञ्चकन्या रूपन्देही सुपर लिग अन्तर्गत ए डिभिजनको मङ्गलबारको खेलमा जिआर क्रिकेट क्लब विजयी भएको छ। खेलमा मेलबोर्न क्रिकेट एन्ड स्पोर्टिङ क्लबलाई 1 विकेटले हराउँदै जिआर क्रिकेट क्लबले जित निकालेको हो।
0: अब मौसम। आगामी 24 घण्टामा गण्डकी, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा साथै मधेस प्रदेश लगायत कोशी बागमती प्रदेशको तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5, न्यूनतम 21 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 28.6, न्यूनतम 20.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 29.6, न्यूनतम 22.8 डिग्री सेल्सियस। वर्षा 53.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 36.8, न्यूनतम 23 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 38, न्यूनतम 23.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आजै प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 उपलब्ध गराउने मन्त्री परिषदको निर्णय। र रुस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: ए पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
7: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ फोन नम्बर 44 28 242
9: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
1: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
0: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपाल।

क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले रातिको 8 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
4: तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेशको पुनः प्रसारण।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश केवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मङ्गलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेसन उज्यालो अनलाइनबाट एकसाथ प्रसारण हुन्छ। नेपालमा उच्च शिक्षा हासिल गरेपछि पनि आफ्नो योग्यता अनुसारको रोजगारी नपाइने समस्या कायमै छ। यही कारण धेरै विद्यार्थी अध्ययनका लागि तथा रोजगारीको खोजीमा विदेशी नै बाध्य छन्। पछिल्लो समय विदेश पलायन हुने युवाको संख्या बढ्दै जाँदा देशभित्र अवसरको अभावबारे बहस पनि चर्किँदै गएको छ। तर यस्तै परिस्थितिबीच केही शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई पढाइसँगै व्यावहारिक सिप र रोजगारीको अवसर पनि दिन थालेका छन्। यसले विद्यार्थीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै नेपालमै भविष्य देख्ने वातावरण पनि सृजना गरेको छ। पढ्दै कमाउने अवसरले युवाको सोच, आत्मविश्वास र विदेशप्रतिको आकर्षणमा समेत परिवर्तन ल्याउन थालेको छ। कार्यक्रमको पहिलो भागमा हामी नेपालमै उच्च शिक्षा अध्ययन गर्दै पढाइसँगै रोजगारीको अवसर पाएका विद्यार्थीहरूको अनुभव, चुनौती, अवसर र नेपालमै सम्भावना देख्ने उनीहरूको दृष्टिकोणबारे कुराकानी गर्छौँ। पहिले काठमाडौँको डिल्ली बजारको सफ्टवेयरिका क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दै त्यही क्याम्पसमा काम गर्ने झापा बिर्ता मोडका अभिषेक विमलीसँगको कुराकानी सुनौ।
1: स्वागत छ।
2: धन्यवाद।
1: आरामै हुनुहुन्छ?
2: एकदमै आरामै छु।
1: मुख्य विषयवस्तुमा छिर्नुभन्दा पहिले आजभोलिको कार्यव्यस्तता के छ, केमा व्यस्त हुनुहुन्छ, यसैबाट कुराकानी सुरु गरौँ।
2: आजभोलि अब म कलेज पढेर आएको छु, सँगसँगै बिहान पढ्छु पनि यसो, अनि त्यहाँदेखि एक दुईवटा बाहिर कम्पनीहरूसँग पनि आबद्ध भएर यसो पार्ट टाइम काम गरिरहेको छु। ठिकै छ भन्नु, राम्रै छ।
1: तपाईँ विद्यार्थी पनि हुनुहुन्छ, अध्यापन पनि गरिरहनु भएको छ, काम पनि गरिरहनु भएको छ, कसरी तालमेल मिलाइरहनु भएको छ सबै कुरा?
2: मेरो अब मास्टर्स रनिङ लगभग सकिने लाग्यो। मास्टर्सको मेरो बिहान क्लास हुन्छ, जहिले क्लास हुँदैन, अनि अब त्यो हुँदा

0: भएर चाहिँ अब यता पढाउने काम चाहिँ अब दिउँसोको हुन्छ प्रायः भनौँ न कलेजमा दिउँसोको हुन्छ, बिहान आफू पढ्छु दिउँसोको टाइममा चाहिँ अब पढाउँछु र बेलुकाको टाइममा बाहिरको अरू कामहरू यसो भयो भने अब पार्ट टाइम कम्पनीहरूसँग गरिरहँदाखेर बेलुकातिर गर्छु।
1: अभिषेक विमली भनिसकेपछि यो प्रविधि क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूले चाहिँ नाम सुनेको हुनुपर्छ किनकि सफ्टवेयर के क्याम्पसबाट तपाईँले प्रतिनिधित्व गर्दै टिचिङ रोबो टिचर रोबो टिचिङ रोबो बनाउनु भएको थियो, विभिन्न प्रदर्शनीहरूमा पनि एकदम चर्चामा आइरहेको थियो र अहिले चाहिँ एउटा विद्यार्थी पूर्ण विद्यार्थीको तहबाट चाहिँ अहिले शिक्षक पनि भइरहनु भएको छ। विद्यार्थी हुँदाखेरिको अनुभव र आफू विद्यार्थी भइरहेकै ठाउँमा आफूले पढाइरहँदाखेरिको अनुभव चाहिँ कस्तो हुँदो रहेछ?
0: यस्तो छ, अब अहिले पनि म विद्यार्थी पनि हो हुन त, तर पार्ट टाइम विद्यार्थी हो अहिले चाहिँ। अब मैले बुझेअनुसार चाहिँ मैले सफ्टवेयरकामै काम गरेँ, सफ्टवेयरकामै पढेर ठिकै छ राम्रै छ। अब मैले अब एज अ विद्यार्थी चाहिँ कति कुराहरू अब मलाई त फ्री थियो नि त, आउनु मन लाग्दा आउने जानु मन लाग्दा जाने, क्लास पढ्दैन भन्नु पनि पाउँथेँ। तर अब एज अ टिचर भइसके पछाडि चाहिँ टक्क टाइम टेबल एउटा डिसिप्लिनमा बस्नुपर्ने, स्टुडेन्टले डिसिप्लिनमा भन्दा बढी चाहिँ टिचरले डिसिप्लिनमा बस्नुपर्ने अवस्था पनि यसो बुझिरहेको छु। प्लस अर्को कुरा भनेको चाहिँ अध्ययन गर्दाखेरि चाहिँ एज अ टिचर स्टुडेन्टले भन्दा बढी चाहिँ अध्ययन गर्नुपर्ने रहेछ जस्तो पनि लाग्यो मलाई। जस्तै एज अ स्टुडेन्ट भयो भने चाहिँ पढाउँदाखेरि सुनेको कुरा सुन्दै भइहाल्यो नि भन्ने कुरा हुन्छ, तर पढाउँदाखेरि चाहिँ त्यो मात्रै नभएर डिफ्रेन्ट डाइनामिक्सबाट पनि हेर्नु पऱ्यो, स्टुडेन्टको मनोवैज्ञानिक पनि बुझ्नु पऱ्यो, कसले के कति बुझिरहेको छैन त्यो पनि हेर्नु पऱ्यो। सबै कुराहरू हेर्दाखेरि ठिकै छ भनौँ न, अब राम्रै अनुभव भइरहेको छ अहिलेसम्म चाहिँ।
1: म विषयवस्तुतिर प्रवेश गर्न चाहन्छु अभिषेकजी। जस्तै एउटा नेपालमा धेरै विद्यार्थीहरू भनौँ विशेष गरी उच्च शिक्षा आर्जन गर्नको लागि नेपालमा आफूले खोजेको जस्तो रोजेको जस्तो विषय छैन र त्यो सँगसँगै त्यो भयो भने पनि त्यही अनुसारको आय आर्जन छैन भन्ने गुनासो धेरै सुनिन्छ र त्यो वैदेशिक पलायनको दर पनि धेरै तुलनात्मक हिसाबले विद्यार्थीहरूको दर नै धेरै देखिन्छ होइन। र केही क्याम्पसहरू छन् जसले चाहिँ विद्यार्थीहरूलाई पढाइ सँगसँगै आय आर्जनको बाटो पनि दिइरहनु भएको छ, अब इन्टर्नसिपदेखि लिएर अरू भनौँ न आएका विद्यार्थीहरूलाई अरू सङ्घ संस्थाहरूसँग पनि समन्वय गराइदिने कुराहरू, यसलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? विद्यालयले जुन सुविधाहरू दिइरहेको छ नि पछिल्लो समय, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
0: जस्तै अब म आफै पनि यहीँको विद्यार्थी हुँदाहुँदै यहीँ काम गर्न थालेँ, साथसाथै मसँगै काम गर्ने मेरो साथीहरू लगभग 7-8 साथीहरूले मसँगै यही कलेजमा नभए कलेजकै प्रोभाइड गरेको अपर्च्युनिटीहरू अरू ठप अफिसमा गएर काम गरिरहेकै थिएँ। अनि यो चाहिँ आवश्यकता पनि छ, तर यो भनिरहँदाखेरि फेरि जोइन गर्ने बित्तिकै अथवा फर्स्ट सेमिस्टर पढ्दा पढ्दै मैले काम गर्नै पर्छ भन्ने पनि होइन। फर्स्ट सेमिस्टर सेकेन्ड सेमिस्टर अथवा थर्ड सेमिस्टरमा केही कुरा जानेर सिकेर चाहिँ रियल वर्ल्डमा गएर चाहिँ इम्प्लिमेन्ट गर्न सक्छु भन्नेहरूले चाहिँ अपर्च्युनिटी छ पनि। र अब सबैलाई फेरि अब थर्ड सेममा पुग्ने बित्तिकै सबैले जागिरै पाउँछ अथवा ब्याचलर सक्ने बित्तिकै कम्पलसरी जागिर पाइन्छ भन्ने चाहिँ होइन। स्किल्स राम्रो भयो भने अपर्च्युनिटी छ, तर सबैलाई चाहिँ छैन। फेरि एउटा अलिकति आउटस्ट्यान्डिङ चाहिँ हुनु पऱ्यो, थोरै अरूभन्दा थोरै फरक चाहिँ हुनु पऱ्यो।
1: एउटा विद्यार्थीमा त्यो प्यासन पनि हुनु पऱ्यो, रुचि पनि चाहियो होइन, काम गर्नु पऱ्यो अथवा मलाई काम गर्ने आवश्यकता छ भन्ने खालको त्यो भाव पनि चाहियो, अर्को कुरा भनेको क्षमता पनि चाहियो
0: सिक्छु भन्ने कुरा चाहिँ हुनु पऱ्यो। सबैभन्दा जस्तै क्लासमा आएर सरले पढाउनु भयो, पढाएको कुरा म हेर्छु, पढायो अब भइहाल्यो नि भन्ने हिसाब भयो भने चाहिँ केही पनि सिकिन्न। अब सिक्छु घर घर पढ्छु अथवा म बाहिर गएर काम गरेर केही कुरा सिक्छु भन्नेहरूले चाहिँ एकदमै अवसर पनि छ र कलेजले प्रोभाइड पनि गरिरहेको छ। जस्तै अहिले नै मैले पढाउने विद्यार्थीहरूलाई पनि सेकेन्ड सेम थर्ड सेममा पढेकाहरू जो जसले गरिरहेछन्, धेरैले गरिरहेछन् भनौँ न, 8-10 नै गरिरहेछन् अहिले पनि, बाहिर बाहिर कलेजले नै मिलाइदिएको वा इन्टरभ्यूहरूमा यसो रिकमेन्ड गरिदिने राम्रो विद्यार्थी छ है, इन्टरभ्यूमा हेरिदिनु होला कस्तो गर्छ, हामीले के अरे फिडब्याक दिनु होला भन्ने टाइपमा कुराहरू भइरहेको हुन्छ। एकदमै पोजिटिभै देख्छु म चाहिँ अहिलेसम्म हाम्रो कलेजमा गर्ने कुराहरू चाहिँ।
1: हजुर, विशेष गरी यो सफ्टवेयरकाले चाहिँ विद्यार्थीहरूलाई चाहिँ कसरी त्यो क्षेत्रमा सहयोग गर्छ? नयाँ विद्यार्थी उदाहरणको लागि नयाँ विद्यार्थी आउनुभयो भने अनि विद्यार्थीहरूले चाहिँ कसरी समन्वय गर्नुपर्छ अनि त्यो कलेजले चाहिँ त्यसलाई कसरी सहजीकरण गरिदिन्छ?
0: यस्तो छ, हाम्रो आफ्नै पोर्टल छ एउटा, हामी क्याम्पस भन्छौँ यसलाई। क्याम्पसमा चाहिँ जस्तै हाम्रो त फिजिकल बुकै हुँदैन, सबै कुराहरू त्यहीँ आउँछ। नोटिसहरूको लागि कसैले म्यासेज गर्दैन, हामीलाई नोटिफिकेसन त्यहीँ आउँछ होइन। जस्तै फोन गरिराख्नु परेन, केही इन्टरभ्यूहरू अथवा केही नयाँ इन्फर्मेसनहरू चाहियो भने त्यही हाम्रो साइटमै आउँछ, हाम्रो सिस्टममै आउँछ। त्यही जस्तै अब कुनै कम्पनीहरूले कलेजलाई एप्रोच गर्यो अथवा कुनै कम्पनीहरूलाई कलेजले काम चाहियो भन्दाखेरिले हुन्छ पठाइदिनु विद्यार्थी भन्यो भने चाहिँ त्यो कम्पनीलाई अथवा यस्तो यस्तो खालको अपर्च्युनिटी आएको छ है भनेर हामी क्याम्पसमै अपलोड गरिदिन्छौँ अथवा सिस्टम एडमिनबाट अपलोड गरिदिनुहुन्छ मिसहरूले सरहरूले, अनि त्यही अनुसारको एप्लिकेसन स्टुडेन्टहरूले भर्छन्। अनि त्यहाँदेखि स्टुडेन्टको यसो क्षमता पनि हेर्नु पऱ्यो नि त, अब सबै एप्लाई गऱ्यो भने सबैलाई दिने कुरो भएन। स्टुडेन्ट कस्तो छ, स्टुडेन्टको पर्फर्मेन्स कस्तो छ, क्लास आउँछ आउँदैन, अब स्टुडेन्ट चाहिँ क्लासै आउँदैन अनि अफिसमा लगेर जागिर लाग्यो, अफिसमै गएन भने त प्रब्लम हुन्छ फेरि। अनि स्टुडेन्ट कस्तो छ, स्टुडेन्टको एटेन्डेन्स, स्टुडेन्टको हिस्ट्री हेर्नु पऱ्यो, पढ्छ पढ्दैन, सबै कुराहरू हेरेर चाहिँ ल यो मान्छे काम गर्न सक्छ है भन्ने भयो भने एप्लिकेसन सर्टलिस्ट गरेर हामी फर्दर एप्लिकेसनको लागि पठाउनुहुन्छ। अनि उहाँहरूले इन्टरभ्यू लिनुहुन्छ, अनि लगभग लगभग इन्टरभ्यूमा गएकोहरूमध्ये धेरैले नै अब जस्तो कोटा हुन्छ, कोटा चाहिँ लगभग लगभग फुल साउथ अफ्रिकाले नै गरिरहेको छ मैले बुझेको अनुसार चाहिँ।
1: झन्डै झन्डै कतिको जति दर हुन्छ होला त्यो रोजगारीमा कलेजले चाहिँ प्रायोरिटी दिने र उता पठाउने अथवा अवसर दिनेहरूको चाहिँ?
0: जस्तै अब कोटा सिस्टम हुन्छ होइन, अब जस्तै कुनै कुनै कम्पनीहरूले चाहिँ अब आधासना चाहियो इन्टरभ्यू के अरे इन्टर्नको लागि भन्नुभएको छ भने आधासना राम्रो राम्रो स्टुडेन्टहरू पठाउनुहुन्छ यहाँदेखि। अब त्यहाँदेखि अरू त हामीले गर्ने कुरो भएन, स्टुडेन्टले आफ्नो क्षमता कति चाहिँ प्रदर्शन उहाँ गरेर गर्छ उसले, यदि अब राम्रो पर्फर्मेन्स गऱ्यो र राम्रो उसले गर्न सकेको छ भने त 100% नै भन्छु म चाहिँ, स्टुडेन्टहरू पठाएको स्टुडेन्टहरूले चाहिँ राम्रोसँग गरिरहेछन्।
1: भनेपछि सफ्टवेयरकामा जुन जुन विषयका भनौँ न पढाइ पठन पाठन हुन्छन् तिनै विषयमा नै विद्यार्थीहरूलाई तिनै क्षेत्रमा नै लगाइन्छ?
0: हजुर, अनि अब त्यो जागिर मात्रै भन्दा अथवा अब जब मात्रै भन्दा पनि कलेजले दिने अपर्च्युनिटीहरू पनि हुन्छ नि त, जस्तै इन क्याम्पसमा चाहिने कुराहरू, जस्तै अब कसैलाई रोबोटिकमा इन्ट्रेस्ट होला, उसलाई जब गर्न मन नलाग्ला तर उसलाई सिक्न मन लागेको छ भने त्यो अपर्च्युनिटी पनि प्रोभाइड गरिरहेको छ। जस्तै म आफै पनि काम गर्दाखेरि मैले चाहिँ कलेजमै जब पनि पाएँ, स्यालेरी पनि कलेजबाटै आउँथ्यो, मैले सिक्न पनि यहीँ पाएँ, त्यस अपर्च्युनिटीहरू अरूले पनि पाइरहेको हुन्छ क्या। जस्तै अब अपर्च्युनिटीहरू जस्तै अहिले जिपियु सिपियुहरू अब कसैसँग राम्रो भएन भने कलेजले प्रोभाइड गरेर त्यसमा काम गर्छु भन्दा पनि पायो, रोबोटिक्समा काम गर्छु भन्दाखेरि कलेजले त्यो पनि प्रोभाइड गरिदिइरहेको हुन्छ। अब क्षमता कस्तो छ स्टुडेन्टमा, स्टुडेन्ट कस्तो होस्, जसले पाए त्यसले अब पढ्दै नपढ्ने स्टुडेन्टहरू आएर चाहिँ मलाई चाहियो भन्दाखेरि त्यो चाहिँ पहिला एकचोटि रिकन्सिडर गरेर एकचोटि कस्तो विद्यार्थी हो भनेर हेरेर चाहिँ गर्न सक्छ भन्ने भयो भने प्रोभाइड गर्नुहुन्छ।
1: त्यसले विद्यार्थीलाई चाहिँ कसरी सहयोग गर्दो रहेछ
0: जबले कि यता जबले चाहिँ जबले त यस्तो हो, रियल वर्ल्डमा काम गर्नै पर्छ हामीले काहीँ न काहीँ, आफ्नै बिजनेस खोल्छु भन्दा पनि कसरी काम गरिन्छ रियल वर्ल्डमा अथवा कर्पोरेट मार्केटमा त्यो थाहा पाउनु त पऱ्यो नि त। त्यसले चाहिँ एउटा प्रोफेसनल स्किल्स सँगसँगै एउटा के भन्छ टेक्निकल स्किल्स त थाहा नै हुने भइ नै हाल्यो, र एउटा के सफ्ट स्किल्स भनौँ न, एउटा कसरी बोल्नुपर्छ, अफिसमा कसरी काम हुँदो रहेछ, सिनियर्स भने के हो, जुनियर्स भने को हो, अनि त्यहाँदेखि कर्पोरेटमा एउटा हायरार्की हुन्छ, हायरार्कीलाई कसरी मेन्टेन गर्नुपर्ने रहेछ, कर्पोरेट लाइफमा काम गर्नको एउटा अपर्च्युनिटी पनि हुन्छ, प्लस अब पछि हामीले चाहिँ आफ्नै केही स्टार्टअप गर्छु भन्दाखेरि पनि एउटा चाहियो नि त हामीलाई नलेज, त त्यसले पनि हेल्प गर्छ एकदमै एकदमै चाहिन्छ हामीलाई। तर नट नेसेसरी 100% हुनैपर्छ, गर्नैपर्छ काम भन्ने चाहिँ होइन, तर भएको चाहिँ एडिसनल कुरा हो।
1: अनि तपाईँले चाहिँ तपाईँ स्टुडेन्ट हुँदाखेरि यहीँ कि ब्याचलरकै स्टुडेन्ट हुँदाखेरि कति कुन सेमेस्टरमा चाहिँ यहाँ जब गर्नुभयो, कसरी सुरु गर्नु?
0: मैले फोर्थ सेमेस्टरमा एउटा हाम्रो इन्टरप्राइज प्रोजेक्ट भन्ने प्रोजेक्ट थियो, त्यसमा रोबोटिक्सहरू त्यहाँदेखि आइओटीहरूको प्रोजेक्टहरू हुन्थ्यो, अनि त्यो प्रोजेक्टमा मैले काम गर्दा गर्दै हाम्रो एकजना सरसँग सरले मलाई काम गर्छौ त यहाँ भन्नुभयो, के काम भन्दाखेरि यस्तै आरएनडीमा काम भन्नुभयो, ल ठिक छ हुन्छ भने त्यतिदेखि इन्ट्रोड्युस गरेँ म फोर्थ सेमको सायद अन्तिमतिर होला सायद, त्यतिखेर त्यो अगाडि मैले अन्त काम गर्थेँ, त्यस पछाडि म अन्त काम छोडेर यहीँ राम्रो देखेँ म यहीँ, मेरो इन्ट्रेस्टको विषय पनि यही थियो अनि मलाई फ्लेक्सिबल पनि भयो भनौँ न, अब बिहान कलेज जान्छु पढ्छु अनि दिउँसो आएर काम गर्छु भन्नु पनि पाएँ, दिउँसो क्लास भयो भने काम छोड्छु कलेज जान्छु भन्नु पनि पाएँ, अब यहीँभित्र भयो पछाडि अनि त्यो सबै कुराहरू हेरेर चाहिँ म यहीँ कलेजमा काम गर्न थालेँ।
1: सहज त भयो, सहजताको पाटो हेर्दा हेर्दै पनि हुन त यो आइटी क्षेत्र भन्नु पनि अलिकति यो शुल्क हेर्दाखेरि अलिकति महँगो खर्च लाग्छ भन्ने कुराहरू पनि बाहिर सुनिन्छन् पनि, तपाईँको इन्कम अर्निङ चाहिँ कति हुन्थ्यो त्यसबाट?
0: त्यति त्योखेर म इन्टर्नसिपको गर्दा कुरामा है, इन्टर्नसिप भनेको लगभग लगभग 3 वर्ष भयो मैले गरेको, मलाई राम्रो थियो, अब ट्याक्कै प्राइस ठ्याक्कै कति एमाउन्ट भन्न चाहिँ भनौँ कि नभनौँ है,
1: अन्दाजी
0: मेरो दिनको 1000 रुपियाँ जति हुन्थ्यो भनौँ न त्यतिखेर पनि इन्टर्नसिपमा,
1: जस एउटा विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने कुराहरूको लागि भनौँ न त्यो पूर्ति गर्नको लागि चाहिँ धेरै सहयोग हुन्थ्यो, त्यसले
0: एकदमै हुन्थ्यो। त्यसमा जस्तै त्यो मात्रै नभएर म सेभिङ पनि गर्न सक्थेँ क्या म, किनभने अब महिनाको 30,000-25,000 त्यो भन्दाखेरि खर्च त हुँदैन नि त्यति त, अब खर्च अब गर्नेको त खर्च नहुने कुरो त होइन, तर खर्च कसरी कन्ट्रोल गर्ने कसरी म्यानेज गर्ने त्यो कुराहरू गर्न सक्यो भने त्यसले मलाई इनफ हुन्थ्यो, प्लस म सेभिङ पनि गर्थेँ अलिअलि, सेभिङ पनि गर्न सक्थ्यो पुग्थ्यो भन्नु त्यतिखेर।
1: अब अहिले आफै शिक्षक हुनुभएको छ होइन, पहिला पढ्ने हुनुहुन्थ्यो, अहिले पढ्ने पनि पढाउने पनि हुनुभएको छ, अहिले त्यो स्तर अलिकति पनि बढेको छ,
0: त्यो पहिलाको तुलनामा धेरै बढेको छ, धेरै नै बढेको छ सबै कुराबाट। अहिले म खुसी छु, म मास्टर्स पनि गरिरहेको छु अनि त्यहाँदेखि म पढाइ पनि रहेको छु, म 2-4 कम्पनीमा बाहिरै कलेजकै थ्रुबाट काम पनि गरिरहेको छु होइन, अनि त्यसबाट एकदमै खुसी छु।
1: अनि यो अर्को प्रसङ्ग वैदेशिक रोजगारीको पनि मैले सुरुमा अलिकति कुराकानी जोडेको थिएँ, अवस्था त यहाँले थाहा पनि छ होइन, अवस्था त यहाँले थाहा पनि छ।

0: मैले पर्सनल्ली चाहिँ म चाहिँ जाँदिनँ नै होला अहिलेसम्म केही सोचेको छैन, अब केही भएन, अब अल्टिमेटली फ्युचर त देखेको छैन तर सोचाइ चाहिँ छैन अहिलेसम्म भने
1: अहिलेसम्मको हेर्दाखेरि भविष्य देशमै देख्नु भएको छ भन्नु मिल्छ।
0: हजुर अहिलेसम्म चाहिँ म यही कलेजमा काम गर्छु, अब कलेजमा भएन भने पनि अरू अब आफूसँग स्किल्स छँदैछ, अब त्यस पछाडि अब अरू जे गरे पनि भयो, बाहिर जान चाहिँ सोचेको छैन अहिलेसम्म।
1: हुनु त आइटी क्षेत्र भनिसकेपछि त्यसलाई बोर्डरले काम गर्नको लागि छेक्दैन भन्ने कुराहरू पनि छन्, अनि आफू जस्तै युवाहरू होइन थुप्रै गइरहनु भएको छ, कोही प्लस टू पास गरेर गइरहनु भएको छ, कोही स्नातक कोही स्नातकोत्तर गर्न गइरहनु भएको छ, उहाँहरूलाई चाहिँ तपाईँले के सन्देश दिन चाहनुहुन्छ?
0: उहाँहरूलाई पनि अब सबैभन्दा त स्किल्सै फोकस गर्नु भन्छु, अहिले त झन् एआई यताउता आएको छ होइन, अब तिनीहरूसँग आफूले कसरी कोप गर्ने भन्ने कुरा पनि हुन्छ, एडप्ट पनि हुनु पऱ्यो त्यसमा, अनि अब एआईले रिप्लेस गर्छ भनेर आएको छ, रिप्लेस नहुनको लागि केही स्किल सिक्नु पर्ला होइन। अल्टिमेटली अब जस्तै लो लेभल जबमा पनि त अहिले धेरै एडभान्समेन्ट आइसक्यो नि त होइन, जस्तै अब ल भाँडा माझ्ने काम गर्छु भन्न त नो अफेन्स, अब त्यही छ नि त गरेन त होइन, भाँडा माझ्ने काम गर्छु भन्न, अब भाँडा माझ्ने काम पनि सर्टेन टाइम पछाडि त केही न केही एडभान्समेन्ट आउँछ होला, कति समय चाहिँ मान्छेले आइरहेको छ त, तर अब त्यो नहुँदाखेरि अरू के गर्ने त भन्ने कुराको लागि चाहिँ आफू रेडी हुनु पऱ्यो भन्ने लाग्छ मलाई चाहिँ। अब स्किल्स अल्टिमेटली स्किल चाहिँ म्याटर गर्छ,
1: र सँगसँगै जुन क्याम्पसहरूले जुन अवसरको कुराहरू पनि केही क्याम्पसहरूले दिइरहेका छन्, धेरै क्याम्पसहरूमा यो कुराहरू भेटिँदैन, एउटा पठन पाठन मात्रै हुन्छ र गर्नुपर्ने आवश्यकता पश्चिमा देशहरूमा पनि यस्तै प्र्याक्टिसहरू भइरहेको अभ्यासहरू भइरहेका छन्। अब जुन शिक्षा नीति भनौँ अब त्यसलाई सुधार गर्ने प्रक्रियामा छ भन्ने कुराहरू पनि सुनिन्छ, कस्तो हुनुपर्छ जसले चाहिँ जति पनि विद्यार्थीहरूको सङ्ख्या छ विदेश पलायन हुने त्यसलाई चाहिँ स्वदेशमा रोक्न सकियोस्, के गर्नुपर्छ?
0: पहिलो कुरा त अहिले यो काम गर्दै पढ्दै भन्ने एउटा नीति ल्याउनु लागेको छ, ठ्याक्क त्यही नै भन्छ होला, काम गर्दै पढ्दै कमाउँदै हजुर
1: पढ्दै कमाउँदै
0: भन्ने नीति जुन छ त्यसलाई चाहिँ अलि राम्रोसँग गर्न सक्यो भने होइन, धेरै पैसा चाहिएन नि विद्यार्थीलाई, आफूलाई पालिन घरमा नमाग्नु नपरोस् न, मलाई खाजा खानु पऱ्यो भने घरमा माग्नु नपरोस्, लुगा लाउनु पर्ला घरमा माग्नु नपरोस्, त्यति मात्रै भयो भने पनि विद्यार्थीहरू धेरै नै यहीँ बस्छन्। अहिले अब प्लस टू सक्यो अनि त्यस पछाडि घरमा अब यसो हेर्दाखेरि अवस्था राम्रो छैन भने त माग्न पनि मन लाग्दैन, बरु विदेश जानिदिन्छु भन्ने सोच आइहाल्छ अटोमेटिकली है। अब त्यो भएर चाहिँ पढ्दै कमाउँदै गर्न सक्ने धेरै चाहिँ होइन, 20-25 हजार रुपियाँ महिनाको स्टुडेन्टले आनन्दले बिहान क्लास जान्छु, दिउँसो यसो खाजा साजा खाएर ल 12-1 बजी अफिस गएर 4-5 बजीसम्म काम गर्दाखेरि त्यो पैसा आयो भने प्रायः मान्छेहरू विदेश जाँदैनन् देखेको चाहिँ। अब एउटा चाहिँ के छ भने एउटा ट्रेन जस्तो भएर गइरहेको छ, साथी गयो म पनि जान्छु, अथवा छिमेकी गयो म पनि जान्छु, छिमेकीमा गएर चाहिँ 2-4 वर्षमा घर बनायो म पनि जान्छु घर बनाउँछु भन्ने चलन त छ, त्यो ट्रेनलाई पनि अब एकैचोटि त रोक्न सकिँदैन, अब त्यसरी नै विकास गर्दै अब पढ्दै कमाउँदै जुनवाला आएको छ, त्यही अनुसार राम्रोसँग त्यसलाई इम्प्लिमेन्ट गर्न सक्यो भने चाहिँ अल्टिमेटली होला भन्ने लाग्छ मलाई चाहिँ।
1: विशेष गरी जुन यो स्कुलिङको समय हुन्छ, स्कुल पढ्ने बेला हुन्छ, त्यसमा नै उहाँहरूको मेन्टालिटीलाई अलिकति डाइभर्ट गर्न सकियो भने होइन, क्याप्चर गर्न सकियो भने उहाँहरूलाई तपाईँ जस्तै अवसर दिन सकियो भने चाहिँ रोक्न सकिन्छ।
0: होइन म पनि प्लस टू सकेर त बाहिर जानु तयारी गरेँ हो, आल्सास गरेँ, अनि फेरि मलाई जान मन लागेन, त्यो कोभिड आयो अनि त्यस पछाडि कोभिडको फर्स्ट वेभ आयो अनि घरमा यताउता फेरि भए पछाडि मैले होइन जाँदिनँ भन्ने लागेर मैले यहाँ जोइन गरेँ, यहाँ जोइन गरेको अहिले चाहिँ मैले डिसिजन राम्रो लिएको जस्तो लागिरहेको छ कि, बाहिरको साथीहरूको अवस्था हेर्छु अनि कमाइरहेको छन् कमाउनु, तर उनीहरूलाई केही पनि थाहा छैन अब कतिसम्म त्यही काम गरिरहने त भन्ने कुरा पनि उनीहरू गर्छन्, तर ठिक गरिस् नआएर पनि भन्छन्, अहिले पनि कहिले कहिले चाहिँ गएको भाउ नि हुन्थ्यो कि जस्तो लाग्छ, तर फेरि सोच्छु होइन ठिकै गरेर चाहिँ नगरे एटलिस्ट त्यहाँनिर राम्रोसँग त बसिरहेको छु, अफिस जान्छु राम्रोसँग काम गर्छु आउँछु खान्छु राम्रोसँग बुद्धि देशमै बसिरहेको छु घर परिवारसँग बसिरहेको छु भन्ने लाग्छ।
1: हुन्छ अभिषेकजी, तपाईँको महत्त्वपूर्ण समय र जानकारीका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: यस धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो काठमाडौँको दिल्ली बजारको सफ्टवेयरिका क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दै त्यही क्याम्पसमा काम गर्ने झापा बिर्ता मोडका अभिषेक बिमली। अब सनवे कलेज मैतीदेवीमा बिएससी अन कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स पढिरहेकी काठमाडौँ उमाकुण्डकी अनुसा घिमिरेसँग क्याम्पसले उपलब्ध गराउने रोजगारीको अवसर र त्यसको फाइदा बारेको कुराकानी सुनौ।
3: म अहिले सनवे कलेज मैतीदेवीमा बिएससी अन्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स पढिरहेको छु।
1: अनि कस्तो हुँदैछ पढाइ?
3: म अहिले सेकेन्ड सेमेस्टरमा छु र पढाइ राम्रो चलिरहेको छ।
1: तपाईँ विद्यार्थी पनि हुनुहुन्छ होइन, अनि विद्यार्थी सँगसँगै तपाईँले कलेजमै रहेर केही समय काम पनि गर्नुभयो होइन, कस्तो काम गर्नुभयो?
3: मैले चाहिँ कलेजमा कन्टेन्ट क्रिएटर भएर काम गरेको थिएँ, 3 महिनाको लागि गरेको थिएँ।
1: के गर्नुपर्ने थियो त्यसमा, त्यो काम चाहिँ कसरी पाउनुभयो?
3: त्यो काम चाहिँ अब हाम्रो सेमेस्टर 2 नोभेम्बरदेखि सुरु भएको थियो, ठ्याक्कै चाहिँ 2 नोभेम्बरदेखि हाम्रो सेमेस्टर सुरु भएको हो, र म चाहिँ धेरै अगाडि म जेडदेखि नै यही कलेजसँग कनेक्टेड थिएँ कि, सो 1 वर्ष जति भइसक्यो।

0: मै कलेज आउन थालेको. कलेजमा के प्रोग्राम भइरहन्थ्यो अनि एडमिसन गर्नुभन्दा धेरै अगाडिदेखि नै म चाहिँ यही कलेजमा आउने भनेर इन्ट्रेस्टेड भएको भएर म चाहिँ आइरहेको थिएँ. सो मलाई चाहिँ कलेजमा कलेजको फ्याकल्टीले चिनिसकेको थियो मजाले, अनि उहाँहरूले चाहिँ अनलाइन नै इन्टरभ्यू लिइसकेको थियो.
1: यो काम चाहिँ तपाईँले कसरी पाउनुभयो? मुख्य विषय भनेको कामको भयो. तपाईँ एडमिसन पनि हुनुभयो होइन, कन्टेन्ट क्रिएसनको काम गरेँ भन्नु भन्नुभयो होइन, कसरी पाउनुभयो? इन्टरभ्यूबाटै पाउनुभयो कि कसरी?
0: म त्यसमा नै इन्ट्रेस्टेड थिएँ. हाम्रोमा चाहिँ भ्याकेन्सी खोलेको थियो, कलेजमा नै भ्याकेन्सी खोलेको थियो. यो फिल्डमा चाहिँ पोजिसनहरू खाली छ इन्टर्न गर्ने भयो भनेर. अनि तल चाहिँ गुगल फर्म थियो, अनि गुगल फर्ममा चाहिँ इन्ट्रेस्टेडहरूले चाहिँ भर्न मिल्ने थियो. अनि त्यस मैले त्यसमा नै मैले चाहिँ कन्टेन्ट क्रिएसनमा भरेको थिएँ. अनि त्यसपछि मलाई मिटिङ सेट गर्नु भनेर गुगल क्यालेन्डर त्यही लिङ्कहरू पठाइसकेको थियो, अनि मैले त्यसमा नै आफ्नो मिटिङ सेट गरेँ. अनि त्यसपछि घरबाट नै इन्टरभ्यू दिएँ, अनि त्यताबाट नै म सेलेक्ट भएँ भनेर दुई तिन दिनपछि मेरो आएको थियो. अनि 2 नोभेम्बरदेखि हाम्रो फर्स्ट सेमेस्टर सुरु भएको, 2 नोभेम्बरदेखि नै मैले जब गरिरहेको थिएँ. त्यसरी मैले ब्याचलरमा फर्स्ट डेदेखि नै काम गर्न थालेको थिएँ.
1: पढाइ सँगसँगै काम पनि सँगसँगै गरिरहनु भयो तपाईँले?
0: हजुर.
1: अनि त्यो अरू कोटामा पनि कामको कोटा खोलिरहेको थियो अरू क्षेत्रमा भन्ने कुरा गर्नुभएको थियो नि. एउटा चाहिँ तपाईँले यो कन्टेन्ट क्रिएसनमा चाहिँ आफै इच्छुक भएको भएर गरेँ भन्नुभएको थियो. अरू पनि त्यसमा के थियो? जस्तै रिसर्चको थियो होला होइन, अरू कुराहरू चाहिँ के को थियो?
0: रिसर्च त्यो बेला चाहिँ मलाई याद भएन, तर अहिले चाहिँ रिसर्चको खाली छ र अब आज भोलि पर्सिमा नै रिसर्च इन्टर्नको लागि म आएर हुन्छु भन्ने कुरा मलाई थाहा छ, र मेरो इन्टरभ्यू पनि भइसक्यो. अब नेक्स्ट आउने टिचरले चाहिँ हायर गर्ने कुरा भयो, त्यही भएर मेरो अलिकति पोस्टपोन भएको हो. न त अस्ति नैतिर इन्टरभ्यू भइसक्यो मेरो, हुन्छ भनेर मलाई अगाडिबाट भनि पनि सक्नुभयो. ठ्याक्कै कन्टेन्ट क्रिएसन भनेर नै थिएन, काउन्सिलिङ भनेर थियो. काउन्सिलिङ भनेर थियो, अनि काउन्सिलिङभित्रबाट चाहिँ म्यामहरूले सोद्धा सोद्धै चाहिँ तिमी कन्टेन्ट क्रिएसन यताउति गर्छौ भन्ने थियो. र अर्को चाहिँ कलेजको वेबसाइट म्यानेज गर्ने थियो, त्यसमा मेरै क्लासको 3 साथीहरू छन्. र अर्को अहिले चाहिँ रिसर्च इन्टर्नको लागि खाली छ.
1: भनेपछि कलेजले यहीँ भएका विद्यार्थीहरूलाई नै पढाइ सँगसँगै रोजगारीको अवसर पनि दिने गरेको छ?
0: हजुर. जसरी हामी पनि फर्स्ट सेमेस्टरमा नै आउँदा आउँदा, मेरो त झन् फर्स्ट सेमेस्टर फर्स्ट डेदेखि नै म जबमा थिएँ, र ठ्याक्कै 3 महिनापछि चाहिँ मैले कुनै कारणवश छोड्नु परेको थियो. सो मैले रिजाइन गरेको थिएँ त्यो चाहिँ. अनि तर मसँग जो टिममा थियो उनीहरूले पनि पछि चाहिँ गरेनन्, मैले चाहिँ छोडेँ. अब यो हामी भयौँ 2025 इन्टेक. अब त्यसपछि आए 2026 इन्टेक. तिनीहरूको लागि चाहिँ अहिले खुलिरहेको छ. अब अहिले म चाहिँ रिसर्च इन्टर्नको लागि जान्छु, तर उनीहरूको लागि चाहिँ अहिले नयाँ अपर्च्युनिटीहरू खुलिरहेको छ.
1: भनेपछि हरेकचोटि नयाँ विद्यार्थीहरू आउँदाखेरि कलेजले नै 3 महिना अथवा समयअनुसार होइन आवश्यकता अनुसार विद्यार्थीहरूलाई रोजगारीको बाटो पनि खोलिदिन्छ.
0: नयाँ आएको विद्यार्थीहरूले पनि कलेजमा नै रोजगारी पाउँछन्, र कलेजमा इन्टर्न गर्दाखेरि चाहिँ अब डिरेक्टली हो कि इन्डिरेक्टली नै पनि एकदम बाहिर कुनै प्रोग्रामहरूमा जानको लागि अपर्च्युनिटी अलिकति बढी पाइँदो हो रहेछ. यो चाहिँ किनभने म अस्तितिर 3 महिना थिएँ नि, त्यो बेलामा चाहिँ म साँच्चै एकदमै धेरै प्याक भएको थिएँ कि. अब कतैबाट केही अपर्च्युनिटी आइहाल्यो भने सबैभन्दा पहिला चाहिँ इन्टर्न नै याद आउँदो रहेछ नि त होइन, हाम्रो कलेजलाई पनि. अनि त्यसरी कतै भलन्टियर पठाउनु पर्यो भने सबैभन्दा पहिला चाहिँ म नै पर. अनि अब ठ्याक्कै त्यो 3 महिना सकिसकेपछि अलिकति हाम्रो सेमेस्टर ब्रेक भयो, अब त्यो बेला पनि कहिलेकाहीँ कलेजहरू आइरहँदाखेरि चाहिँ अब त्यति बेला चाहिँ प्रोग्राम पनि त्यस्तो भएको थिएन, तर त्यो बेला चाहिँ म अलिकति हराएको पनि थिएँ. र अहिले फेरि यस्तो प्रोग्रामहरू धेरै भइरहेछ, र म सहित अहिले मार्च इन्टेकमा पनि धेरैजनाहरू मसँगै सामेल भइरहेको मैले देखिरहेको हुन्छु.
1: तपाईँले कलेजमा पढिरहँदाखेरि काम पनि गरिरहनु भयो होइन, अनि त्यो काम गरिरहँदाखेरि पछि गएर अहिलेको जुन तपाईँको अनुभव छ नि, यसले चाहिँ बाहिर गएर चाहिँ केही सहयोग आफूलाई होइन करियरको लागि अथवा नयाँ ठाउँमा जागिर पाउनुको लागि प्लस पोइन्टहरू केही हुँदो रहेछ कि हुँदो रहेनछ यसको?
0: यो साँच्चीकै नै हुने रहेछ, किनभने म कन्टेन्ट क्रिएटर भएर काम गर्दाखेरि चाहिँ अब हामी चाहिँ 3 टिम थियौँ, र डिरेक्टली नभए पनि इन्डिरेक्टली चाहिँ म नै थिएँ त्यो टिमको लिड. अनि सबै यताउति त्यो भिडियो यसरी खोज्ने, गीत खोज्ने, मान्छे खोज्ने, अनि सबै त्यो रेकर्डिङ सबै मैले नै गरेर आउँथेँ होइन. र त्यसको लागि मलाई डिरेक्टली हेल्प गरेको चाहिँ हाम्रो कलेजको स्टुडियो हेड सरले, हाम्रो मनोज सरले. अनि उहाँले चाहिँ मलाई यसरी आफ्नो इन्स्टाग्राममा, अब मेरो इन्स्टाग्राममा त मैले हेर्ने खालको, मेरै उमेरको मान्छेहरूले हेर्ने खालको फिड नै आउँछ नि त. सो कसरी चाहिँ हामीले राम्रो कन्टेन्ट खोज्ने, हाम्रो मोबाइल फोनमा नै, मेरै इन्स्टाग्राम फिडमा नै कसरी चाहिँ यस्तै चाहिँ चाहिने हो. र त्यो भयो कन्टेन्टको लागि. अब मलाई अहिले डिएसएलआर क्यामेरा पनि चलाउन आउँछ, माइकहरू. डिएसएलआर चाहिँ खिच्न अलिकति उनी अलिकति केही न केही त सिक्नु पऱ्यो नि त. त्यो 3 महिनाको अवधिमा मैले त्यो पनि जाने, त्यो माइकहरूमा यताउति चलाउन ओर्न. अनि त्यसपछि अनि स्टुडियोमा नै हामीले अलिअलि यसो लाइटिङ मिलाएर यसरी खिच्दाखेरि चाहिँ यो कुरा चाहिँ राम्रो हुन्छ, कन्टेन्ट क्रिएसन यसरी चाहिँ राम्रो बन्छ भनेर चाहिँ दादाले नै डिरेक्ट नै गाइड गर्नुभएको थियो. सो डेफिनेटली मलाई बाहिर गएर मैले यही टपिकमा, यही पोस्टमा मैले काम गर्नु पऱ्यो भने मलाई डेफिनेटली हेल्प हुन्छ.
1: एउटा विद्यार्थीलाई चाहिँ जबको भनौँ, कामको र पढाइ सँगसँगै आफ्नै कलेजमा पढ्दाखेरिको भनौँ न त्यो अनुभव छ होइन, त्यो चाहिँ कतिको महत्त्वपूर्ण हो जस्तो लाग्छ? एउटा विद्यार्थी भइकन विद्यार्थीलाई काम चाहिँ कतिको महत्त्वपूर्ण हो?
0: अब अहिले ब्याचलर्समा आइसकेपछि यो कुरा एकदमै धेरै साँचो कुरा हो, अलिकति ठट्टा गरे जस्तो लाग्ला. तर मेरो साथीले चाहिँ, उसले चाहिँ साँच्चीकै नै के भनेको थियो भने, मलाई घरमा पैसा माग्दा माग्दा लाज लागिसक्यो, साँच्चीकै ऊ यहाँ बसेर भनेकी हो कि त्यसले. अनि हामी हाँसेको थियौँ होइन. अनि अब मैले चाहिँ ब्याचलरमा स्टार्ट गर्ने बित्तिकै त पैसा आएन डेफिनेटली. 2 महिना जति चाहिँ मैले घरबाट नै पैसा चलाएको थिएँ. र त्यसपछिदेखि अहिले सायद 5-6 महिना जति भयो, त्यसपछिदेखि मैले घरमा पैसा मागेको छैन. र मैले आफैले लुगा जुत्ताहरू पनि किनिरहेको छु त्यही पैसाले नै. सेयर पनि मैले आफ्नै पैसाले किनिरहेको छु. अनि
2: सेयर के आइपिओ?
0: आइपिओ माई ब्याड. र मैले आइपिओ पनि अहिले आफ्नै पैसाले नै किनिरहेको छु. त्यही अरू केही
1: जे होस्, नर्मल डे टु डे लाइफमा चाहिँ अलिकति काम चलाउन धेरै सजिलो भएको छ भनेर बुझ्नु पऱ्यो होइन.
0: मैले अब त्यति ठुलो खर्च गर्ने भनेको त्यस्तो केही नै हुँदैन. मेरो मेनली हुने भनेको गाडी भाडा र खाजा हो मेरो मेन हुने भनेको. त्योहरू मजाले धानेको छ. र मैले अलिकति रमाइलो गरेर घुम्न जाऊँ भन्यो भने पनि मसँग पैसा हुने नै छ मेरो अहिले. सो गरेको राम्रो.
1: कलेजले यहाँ पढाउने विषयभित्रकै कुराहरूलाई जब अपर्च्युनिटीको रूपमा स्टुडेन्टहरूलाई दिने हो.
0: पढाउने कुरा भन्दा पनि अब हाम्रो चाहिँ रिसर्च, अब वेबसाइट पढाउनु हुन्छ र वेबसाइट मेन्टेन गर भनेर स्टुडेन्टहरूलाई छोडिएको हुन्छ. त्यसरी नै कन्टेन्ट क्रिएसन त डिरेक्ट परेन, तर रिसर्च छ हाम्रोमा. रेन इन्क्युबेसन भन्ने छ, जुन चाहिँ सन्मेको स्टुडेन्टले मात्र होइन, बाहिरको स्टुडेन्टहरूले पनि गर्न यसमा चाहिँ अप्लाई गर्न मिल्छ. त्यो चाहिँ रिसर्च ल्याब हो, जसमा चाहिँ तपाईँले कुनै स्टार्टअप सोच्नु भएको छ भने सुरुदेखि नै एकदमै धेरै बेसिक तरिकाले चाहिँ तपाईँलाई मेन्टर्नसिपहरू प्रोभाइड गरिन्छ. र त्यहीसँग रिलेटेड हाम्रो रिसर्च पनि हुन्छ. र त्यसमा रिसर्च इन्टर्नमा चाहिँ स्टुडेन्टहरूलाई हायर गरेको हुन्छ. सो हो, कतै न कतै पढाइसँग रिलेटेड कुराहरूलाई नै इन्टर्नसँग रिलेटेड गरिएको हुन्छ.
1: कलेज आफैले नै अवसर दिनु भनेको चाहिँ धेरै राम्रो कुरा हो भनेर बुझ्नु पनि पर्यो, अथवा त्यो बुझ्न पनि सकिन्छ नि त.
0: एकदम मजाले नै सकिन्छ. सबै विद्यार्थीहरूलाई, अब सबैलाई त केही गरी पनि पुगिँदैन, सबैले त टाइम पनि दिँदैनन् कलेजमा होइन. तर भएको पाएको उसले, इफ उसले त्यो काम गर्न सक्छ भने चाहिँ गरेको धेरै नै राम्रो हो. चिनिन्छ पनि मलाई कलेजमा. मेरो क्लासका नै, मेरो सेक्सनका नै साथीहरूले चाहिँ मलाई जिस्काएर सिसी भन्नु बोलाउँथ्यो क्या, कन्टेन्ट क्रिएटर भनेर. अब त्यो पनि छुट्टै रमाइलो नै भयो नि त.
1: हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई.
0: हस्, धन्यवाद.
3: उहाँ हुनुहुन्थ्यो आर्टिफिसियल इन्टेलिजेन्स पढिरहेकी काठमाडौँ उमा कुण्डकी अनुषा घिमिरे. क्याम्पसले उपलब्ध गराउने रोजगारीको अवसर र त्यसको फाइदा बारेको अनुभव सुनाउँदै कार्यक्रम देश परदेशको पहिलो भागमा नेपालमै उच्च शिक्षा अध्ययन गर्दै पढाइसँगै रोजगारीको अवसर पाएका विद्यार्थीहरूको अनुभव, चुनौती, अवसर र नेपालमै सम्भावना देख्ने उनीहरूको दृष्टिकोणबारे कुराकानी सुन्यौं. कार्यक्रमको दोस्रो भागमा नेपालमा शैक्षिक संस्थाहरूमा पढाइसँगै रोजगारीको अवसर लागू गर्ने सम्भावनाबारे कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
4: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
5: भेटभाडबाट टाढा,
4: सहरबाट नजिकै.
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट.
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81। वेबसाइट झुले.com.np।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम स्टेसनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौँ। पढाइ केवल डिग्रीका लागि होइन, भविष्य निर्माण गर्ने महत्त्वपूर्ण यात्रा पनि हो। अहिले धेरै विद्यार्थीहरू पढाइसँगै काम गर्ने अवसर खोज्न थालेका छन्। पहिले स्नातकोत्तर पछि मात्र जागिर खोज्ने प्रवृत्ति भए पनि अहिले विद्यार्थीहरू गुणस्तरीय शिक्षासँगै इन्टर्नसिप, जब प्लेसमेन्ट र उद्योगसँग जोडिने अवसर दिने कलेज रोज्न थालेका छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाका आइएसएमटी, सफ्टवेयरिका, टेक्सास इन्टरनेसनल, द ब्रिटिस कलेज, ग्लोबल कलेज, लिबर्टी, किङ्स कलेज लगायत शैक्षिक संस्थाहरूले विद्यार्थीलाई पढाइसँगै काम गर्ने वातावरण सृजना गरिरहेका छन्। सूचना प्रविधि, व्यवस्थापन, होटल म्यानेजमेन्ट, एआई, साइबर सेक्युरिटी लगायतका विषयमा अध्ययन गराइने यी कलेजहरूले इन्टर्नसिप, करियर काउन्सिलिङ, जब फेयर र उद्योगसँगको सहकार्य मार्फत विद्यार्थीलाई व्यावहारिक अनुभव र रोजगारका अवसर प्रदान गर्दै आएका छन्। यसले विद्यार्थीलाई व्यावहारिक सिप, कामको अनुभव र आर्थिक सहयोग मात्र नभई नेपालमै भविष्य देख्ने आत्मविश्वास समेत दिन थालेको छ। यस्ता अभ्यास सीमित संस्थामा मात्र होइन, देशभरका विद्यालय तथा क्याम्पसहरूमा पनि विस्तार गर्न सकिन्छ कि सकिँदैन भन्ने विषय अहिले बहसको केन्द्र बनेको छ। अब नेपालका अरू शैक्षिक संस्थाहरूमा पनि पढाइसँगै रोजगारीको मोडेल लागू गर्ने सम्भावना, चुनौती, प्रभाव र आवश्यक नीतिगत व्यवस्थाबारे शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बरालसँगको कुराकानी सुनौ।
3: स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा। यो पछिल्लो समय केही क्याम्पसहरूले चाहिँ विद्यार्थीलाई पढाइसँगै रोजगारीको अवसर पनि दिन थालेका छन्। सुरुमा यसलाई चाहिँ हजुरले कसरी हेर्नु भएको छ?
4: यो एकदमै राम्रो प्रयास हो। वास्तवमा यसको सराहना गर्नुपर्छ। त्यहाँभित्रका चुनौतीहरू त होलान्, तर खास गरी कलेज सकेपछि प्लस टू अथवा ब्याचलर सकेपछि, प्लस टूमै पनि अनि ब्याचलरमा पनि सकेपछि प्राय विद्यार्थीहरूको हामीले जनरल ट्रेन्ड हेर्दा पाँच किसिमको ट्रेन्ड पाइएको छ कि। एउटा विदेश जाने ट्रेन्ड हुन्छ, विदेश जान चाहन्छन् कोही पढ्नको लागि, कोही काम गर्नको लागि, अनि यहीँ बस्नेहरू एक थरी जागिर गर्न चाहन्छन्, कोही अब सरकारी जागिर खान्छन्, कोही सोसल सेक्टरतिर एनजिओ आइएनजीतिर जागिर खान चाहन्छन्, कोही प्राइभेट सेक्टरमा जागिर खान चाहन्छन्, अनि यहीँ बस्नेहरू अर्का थरी जागिर खान्न, म आफ्नै केही गर्छु भनेर एउटा उद्यमशीलता गर्न खोजिरहेका हुन्छन्। अर्को थरी चाहिँ, चौथो थरी के भने, यो परिवारकै पेसालाई निरन्तरता दिन जाइरहेका हुन्छन्। आफ्नो परिवारका पहिलेदेखि गरिरहेको पेसा छ, कुनै व्यवसाय छ, उद्योग छ, पसल छ, व्यापार छ भनेदेखि, अथवा अरू कुनै पनि गर्न चाहन्छन्। अब कोही कोही चाहिँ अलि केही नगरी पनि बस्नेहरू हुन्छन्, तर हामीले खोजेको के भने, अब बाहिर जान चाहनेहरू होस् अथवा यहीँ बसेर जागिर खान चाहनेहरू हुन्, अथवा आफ्नै उद्यमशीलता गर्न चाहने हुन्, अथवा पारिवारिक पेसालाई निरन्तरता गर्न चाहने हुन्, जोसुकै हुन्, उनीहरूलाई आवश्यक जानकारी दिने र आवश्यक सिपहरू सिकाउने यो आवश्यक छ। अनि कलेज सकिएपछि र यो ब्याचलर सकिएपछि, प्लस टू र ब्याचलर सकिएपछि विद्यार्थीहरूको सबैभन्दा ठुलो चासोको विषय चाहिँ अब केमा इन्गेज हुने, बाहिर जाने कि यहीँ केही काम गर्ने, गर्ने हो भने के गर्ने भन्ने सबै विद्यार्थीको चिन्ता हुन्छ, एकदमै चिन्तित। तर उनीहरूलाई सही गाइडेन्स चाहिँ हुँदैन। कोही साथीको लय लयमा हुन्छन्, कोही अब देखेर कता लाग्छन्, आफ्नो हिसाबले लाग्छन्, पछि ए म त यो हुन्छु भनेको थिएँ, यस्तो भयो भन्ने हुन्छ, उनीहरूलाई प्रपर गाइडेन्स हुँदैन। यो मामलामा चाहिँ कलेज सकेका विद्यार्थीहरूलाई लक्षित गरेर रोजगारीसँग सम्बन्धित क्षेत्रमा मार्गनिर्देश गर्ने र रोजगारीमा संलग्न गराउने उपायहरू खोज्ने, यो काम जुन कलेजहरूले काठमाडौँका अथवा बाहिरका पनि गरिराखेका होलान्, कलेजहरूले जुन प्रयास गर्नुभएको छ यो त एकदमै सराहनीय छ। यो त युवाहरूको चासोको, लगभग सबै युवाहरूको चासोको सम्बोधन हुन्छ यसले।
2: यसमा पनि केही कलेजहरूले चाहिँ विद्यार्थी भर्ना भइसकेपछि विद्यार्थीको आवश्यकता अनुसार उहाँहरूले केही
3: बनाउन कम्पनीहरूसँग सहकार्य गरेर हुन्छ अथवा आफ्नै क्याम्पसभित्रै केही कामहरू छ भने त्यो अवसर चाहिँ विद्यार्थीलाई कसरी प्रदान गर्न सकिन्छ भनेर त्यस्तो अवसरहरू उपलब्ध गराइरहनु भएको रहेछ। विद्यार्थी पढि पनि रहेको छ एउटै क्याम्पसमा, पढि पनि रहनु भएको छ र सँगसँगै त्यही ठाउँमा के हुन्छ, रिसर्चमा हुन्छ कि इन्टर्नसिपमा हुन्छ कि, अथवा कुराकानी गर्दाखेरि नेपालका अन्य विद्यालय तथा क्याम्पसहरूमा पनि अब यस्तो मोडल लागू गर्न चाहिँ कतिको सम्भव छ?
4: युनिभर्सिटीमा त एकदमै सम्भव छ। सम्भव किन छ भने अहिले हाम्रो युनिभर्सिटीहरू शिक्षणमा आधारित युनिभर्सिटीहरू छन् के, पढाउनेलाई नै महत्त्वपूर्ण ठानिने अनि पढ्ने, पढाएको सिक्ने, सुन्ने, सिक्ने, लेख्ने अनि परीक्षामा परीक्षा दिने, पास हुने, फेल हुने, यस्तै यस्तैमा मात्रै सीमित छ। तर युनिभर्सिटी भनेको खास अनुसन्धानमा आधारित संस्थाहरू हो। जब अनुसन्धानमा आधारित संस्थाहरूले अथवा युनिभर्सिटीहरूले अनुसन्धानका परियोजनाहरू सिर्जना गर्छन्, अब कहीँबाट अनुसन्धानहरू खोजेर ल्याउने, परियोजनाहरू खोजेर ल्याउने अथवा आफैले सिर्जना गर्ने, फन्ड खोज्ने, ती कामहरू विदेशमा पनि युनिभर्सिटीहरूले गरिराखेका हुन्छन्। विदेशमा प्रायः हाम्रोमा चाहिँ अलिक शिक्षणमा आधारित भएको हुनाले कम छ। जब अनुसन्धानमूलक कामहरू विश्वविद्यालय डिपार्टमेन्ट आफैले गर्न थाल्छ, तिनै अनुसन्धानहरूमा त्यहाँका विद्यार्थीहरूलाई तथ्याङ्क सङ्कलक गणकको रूपमा प्रयोग गर्न सकिन्छ, तथ्याङ्क सङ्कलकको रूपमा प्रयोग गर्न सकिन्छ, डेटा एनालिसिसको एनालिस्टको रूपमा प्रयोग गर्न सकिन्छ, अनि विद्यार्थीहरूले त्यहीँभित्र परियोजनाकै पैसा हुन्छ, परियोजनाकै काम पाउँछन् अनि पैसा पनि हुन्छ। रिसर्चका कामहरू गरिराखेका युनिभर्सिटीहरूले यो काम गर्छन् थेसिस बाहेक है, कतिपय अब एकदमै एकाडेमिक खालका त्यो सम्पन्न गर्नको लागि मात्रै गरिएका थेसिसहरू, कतिबाट फन्ड नभएका थेसिसहरू छन् भने त त्यसमा सम्भव हुँदैन, व्यक्ति आफैले गर्ने, सुपरभाइजरले गर्ने हो। फन्डिङ सहितका थेसिसहरूमा रिसर्चमा लागिरहेका विद्यार्थीहरूको लागि र त्यस्ता परियोजनाहरू सञ्चालन गरेका युनिभर्सिटीहरूले विद्यार्थीलाई त्यहीँ रोजगारी दिन सक्छन् पढ्दा पढ्दै पनि, यो सम्भव छ। अब कलेजहरू अथवा युनिभर्सिटीहरूले पनि अर्को के चाहिँ गर्न सक्ने हुन्छ भने, आफैले गर्न नसके भने आफूभित्र रोजगारी दिने हो युनिभर्सिटीले, आफैले रोजगारी दिने भन्ने युनिभर्सिटी त संस्था होइन, रोजगारी दिने संस्था होइन, कलेजहरू रोजगारी दिने संस्था होइनन्, यी त शिक्षाका केन्द्रहरू हुन्, ज्ञानका केन्द्रहरू हुन्, त्यहाँबाट रोजगारी दिएर सबै सम्भव हुँदै हुँदैन। यद्यपि रोजगारीको लागि सहजीकरण गरिदिन त सक्छन् होइन, रोजगारीको लागि सहजीकरण गर्ने क्रममा इन्टर्नसिपको सहजीकरण गरिदिन सक्छन्। तपाईँले भने चाहिँ अरू कुनै सङ्घ संस्थाहरू, सरकारी निकायहरू अथवा निजी क्षेत्रसँग सहकार्य गरेर, विदेशका युनिभर्सिटीहरूसँग सहकार्य गरेर त्यहाँ कामको वातावरणहरू बनाइदिन सक्छन् होइन। युनिभर्सिटीहरूले अथवा कलेजहरूले एउटा छुट्टै प्लेसमेन्ट सेल, जब प्लेसमेन्ट सेल अथवा सेल अथवा करियर डेभलपमेन्ट सेल भनेर एउटा युनिट खडा गर्ने आफ्नो छुट्टै, किनभने जागिर खोज्ने खुवाउने युनिभर्सिटीभित्रको प्राथमिक विषय चाहिँ होइन, खास शिक्षा, ज्ञान, उत्पादन यस्तो हो। तर रोजगारी एकदमै अब पढिसकेपछि रोजगारी साह्रै महत्त्वपूर्ण भएको हुनाले त हुनाले उनीहरूलाई त्यहाँ रोजगारीमा पनि समावेश गर्दै जाने, पछाडि पनि पढिसकेपछि पनि रोजगारीमा संलग्न हुन सजिलो होस् भन्ने र सबैको उत्तिकै चासो भएको हुनाले त्यसमा एउटा छुट्टै सेल स्थापना गरेर इन्टर्नसिपका अवसर अनि अब त्यहीँबाट सिभी बनाउन सिकाउने, इन्टरभ्यूहरू फेस गर्न सिकाउने होइन, यस्ता कहाँ कहाँ जागिरहरू खोजे खुलेका हुन्छन् हेर्न सिकाउने, जस्तो भनौँ न jobsnepal.com जानुभयो भने त्यहाँ विज्ञापनहरू के अरे हामीलाई चाहियो, यस्तो यस्तो अवसरहरू के भन्छ विज्ञापन खुल्यो।

0: होइन यस्ता यस्ता खालका मान्छेहरू चाहियो भनेर लेखेकाहरू हुन्छ, तपाईँहरू त्यहाँ जानुहोस् भनेर यस्ता यस्ता कुरा त सिकाउन सक्छन् नि त है। अनि युवाहरूलाई विद्यार्थीहरूलाई चाहिँ अब कति सकिन्छ आफ्नै युनिभर्सिटीभित्र रिसर्चका प्रोजेक्टहरूमा अथवा अरू कुनै एकाडेमिक प्रोजेक्टहरूमा पनि लगाउन सकिन्छ। हाम्रा कलेजहरूमा त खास अन्डर ग्रेजुएटहरू कलेजहरूमा त त्यस्तो रिसर्चमै लगाउने भन्ने हुँदैन, युनिभर्सिटीमा हुन्छ, तर अन्डर ग्रेजुएटमा पनि 11-12 अथवा ब्याचलर सकेपछि अथवा ब्याचलर चलिरहँदा उहाँहरूले एउटा छुट्टै सेल स्थापना गरेर रोजगारीका अवसर भएका ठाउँहरूमा रिफर गर्न सक्ने होइन, रोजगारीसँग सम्बन्धित सिपहरू सिकाइदिने है, अनि यो पार्टनरसिप डेभलप गर्दै जाने कतिपय एनजिओहरूसँग, प्राइभेट कम्पनीसँग, ब्याङ्कहरूसँग, आइटीका कम्पनीहरूसँग है, डेभलपमेन्ट अर्गनाइजेसनहरूसँग, लोकल गभर्मेन्टसँग, उनीहरूसँग यो इन्डस्ट्रीको पार्टनरसिप गर्न सक्ने, ताकि विद्यार्थी हाम्रो विद्यार्थीहरू छन्, ह्युमन रिसोर्स हामीसँग छ, तपाईँहरूलाई के चाहिन्छ लैजानुहोस् है यस्तो छ है भन्ने नै सम्पर्क राखिदिने, सम्पर्क गराइदिने, यस्ता कामहरू कलेज युनिभर्सिटीहरूले गर्न सक्छन्। यो राम्रो पक्ष हो।
1: हजुर, अब हामीले भर्खरै गरेका कुराहरूको अभ्यासले चाहिँ विद्यार्थीको मानसिकतामा अथवा सिकाएको कुरा गर्दाखेरि सिपमा चाहिँ त्यो सिप विकासमा चाहिँ कस्तो प्रभाव पर्न सक्छ?
0: यस्तो हुन्छ, सिप विकासमा चाहिँ अब सबै सिपहरू विद्यार्थीले खोजे जस्ता सिपहरू एउटा कलेजले युनिभर्सिटीले प्रदान गरेर सम्भव हुँदैन होइन, तर विद्यार्थीको आफ्ना रुचि हुन्छ, उनीहरूले एउटा साम सिप सिकेर त्यो एकाडेमिक कोर्सहरू गरिरहँदा पनि सिप सिकेका हुन्छन्, अनि त्यो अनुसारको मेरो सिप अनुसारको अथवा मैले सिके अनुसारको मैले डिग्री हासिल गरे अनुसारको काम पाउन पाएँ भन्ने त्यो अब सबैमा स्वाभाविक हो, अनि युनिभर्सिटीले ती कामहरू उपलब्ध गराइदिने त त्यो सम्भव हुँदैन होइन, त्यत्रो त्यो सेक्टरै होइन युनिभर्सिटी, काम दिने सेक्टर होइन, रिफरल गर्न सक्छन्। अनि सिप सिकाउने ठाउँहरूमा तिमीले गर्न खोजेको कामको लागि यो सिपको आवश्यकता छ, तिमी यो सिप सिक, सिप सिकाउने ठाउँ यहाँ छ भनेर त भनिदिन सक्छन् नि, अनि ट्रेनिङ लिन जाऊ, पहिलो विदेश जान्न म यहीँ छ, म एन्टरप्रेनरसिप यो खालको बाँसको भनौँ न बाँसका सामग्रीहरू बनाएर म चाहिँ त्यसैको व्यवसाय गर्न चाहन्छु, त्यसमा उद्यमशीलता हासिल गर्न चाहन्छु भन्ने कसैको रहर छ भनेदेखि त बाँसका सामग्रीहरूसँग सम्बन्धित उद्यमीहरूसँग अथवा पहिले गरिराखेका व्यक्तिहरूसँग उद्योग व्यवसायसँग गएर सम्पर्क गराइदिन सक्छन्। त्यस्ता खालका रिसोर्स पर्सनहरू, त्यस्ता खालका व्यक्तिहरूलाई ल्याएर कलेजमा उनीहरूलाई चाहिँ आफ्ना अनुभवहरू सेयर गराइदिन सक्छन्। यस्ता यस्ता कामहरू चाहिँ कलेजले गर्न सक्छ, अनि सम्बन्धित ठाउँमा कहाँ हो सिप सिक्न पाइने ठाउँ, त्यो ठाउँमा गएर सिप उद्यमशीलता सिकाउने त्यो वातावरण बनाइदिन कलेजले सक्छ।
1: यसलाई चाहिँ यो विद्यार्थीलाई विशेष गरी देशमै टिकाउन चाहिँ अहिलेका भनौँ न भर्खरै हामीले जे कुराकानी गर्यो त्यस्ता कार्यक्रम चाहिँ कतिको प्रभावकारी हुन सक्छन्?
0: यस्तो हुन्छ, अब देशमा टिकाउने भन्ने विषयमा के भने मान्छे विदेश किन जान्छ भन्ने कुराले बढी महत्त्वपूर्ण, त्यो कारणहरू विदेश जाने कारणहरू हुन्छन् कि, विभिन्न कारणहरू छन्
1: हजुर,
0: भनौँ न कतिपय विद्यार्थीहरू चाहिँ पढ्नको लागि गइरहेका हुन्छन्, अब त्यसलाई म राम्रो खालको युनिभर्सिटी पाइरहेको छु, मैले खोजे जस्तो विषय पढ्न पाएको छु भने अब म त्यहाँ जान्छु भन्यो भने त्यसलाई देशमा टिकाइरहने भन्ने पनि सोच्नु पर्दैन, राम्रो पढ्न पाउँछ उसले खोजे जस्तो विषय पढ्ने भने जहाँ विश्वको जुनसुकै कुनामा गएर पढे पनि हुन्छ, नेपालभित्रै पढिरहनु पर्ने भन्ने हुँदैन, कामको सिलसिलामा पनि त्यही हो, जहाँ गएर काम गर्न पाउँछु भन्छ उसले देखेको छ राम्रो छ भने गए हुन्छ, तर जहाँ गएर पढे पनि जहाँ गएर काम गरे पनि होइन, अनि देशभित्रै गर्छु भन्नेहरूलाई पनि त्यो गर्न चाहेको सेक्टरमा जान चाहेको क्षेत्रमा चाहिँ सहजीकरण गर्न सकिन्छ। गरिबीको कारण अथवा बाध्य भएर जान खोज्नेहरू एक थरी हुन्छन्, उनीहरूलाई अब बाध्यात्मक स्थिति कम गर्न सकिन्छ होइन, कतिपय चाहिँ मानवीय ह्युमन नेचर हुन्छ क्या, मानवीय प्रकृति हुन्छ, आफ्नो वर्तमान अवस्थाप्रति सन्तुष्ट नहुने मानवीय प्रकृति हो, अहिले म जे गरिरहेको छु मलाई मेरो प्रति सन्तुष्ट नभए फेरि अर्को चिज गर्न मन लाग्ने, आफू जहाँ बसेको छ त्यहाँभन्दा अन्त राम्रो लाग्ने होइन, यहीँ पढिरहेको छ भने अर्को देशमा गएर पढ्न मन लाग्ने, यो त मान्छेको ह्युमन नेचर हो, अब यस्ता नेचरहरूमा त किन रोकिरहनु पर्यो, त्यो मानवीय प्रकृति हो, तर म यहीँ बसेर यहीँ गर्थेँ भनेर चाहनेहरूको लागि होइन त्यस्तोलाई त हामीले रोक्न टिकाउन सक्छौँ नि त, म यहीँ शिव सिक्न सक्थेँ, त्यस्तो व्यक्तिहरूलाई शिव सिकाइदिन सकिन्छ, शिवसँग सम्बन्धित रिफरल शिव सिकाउने ठाउँमा रिफर गर्न सकिन्छ, उद्यमशीलता सिकाउन सकिन्छ, अनि त्यस पछाडि मार्केटसँग उनीहरूको उद्यमशीलतालाई लिङ्क गराइदिन सकिन्छ है, अनि सामान्य भनौँ न सिभी तयार गर्ने, एन्टरप्रेनरसिपको इन्टरभ्यू दिन सक्ने, यस्ता कुराहरू गभर्मेन्टमा कहाँ जब खोलिएका हुन्छन्, प्राइभेट सेक्टरमा कहाँ खोलेका हुन्छन्, ती कुराहरू सिकाइदिने, सहजीकरण गर्ने, यस्तो कामहरू गर्न सक्यो भने जो थाहा नपाएर सिप नसिकेर होइन विदेश हिँड्नु परेको यतिकै यहाँ त केही रहन्छ मैले केही पाइनँ भनेर हिँड्नु परेकाहरू हुन् उनीहरूलाई त टिकाउन सकिन्छ। एउटा कुरा सत्य कुरा के चाहिँ हो भने हाम्रा ग्रेजुएटहरू डिग्री नभएको कारण उनीहरू स्ट्रगल गरिरहनु पर्ने होइन, त्यस्तो छैन। वास्तवमा उनीहरूसँग त्यो कामको अनुभव, प्रोफेसनल नेटवर्क अनि बजार लक्षित सिपहरू र त्योसँग श्रम र कामसँग सम्बन्धित रोजगारीसँग सम्बन्धित सूचना र जानकारी यति नभएको कारण उनीहरूमा समस्या भएको हो क्या। ग्रेजुएट त उनीहरू पढ्ने हिसाबमा त राम्रै छ त तर कामको अनुभव हुँदैन होइन, एउटा प्रोफेसनल नेटवर्क अब त्यो खालको चिनजान चिना पर्चीहरू हुँदैन अनि त्यस पछाडि सम्बन्धित सिप हुँदैन, भनेपछि हामीले त्यो सिपहरू सिकाइदिन मद्दत गर्न सकिन्छ अनि उनीहरू सिप सिकेर यहीँ त्यो सिप अनुसारको काम खोज्न सक्छन्, खोजिदिन सकिन्छ, अनुभवहरू बटुल्नलाई सहयोग गर्न सकिन्छ, चिनजान गराइदिन सकिन्छ, इम्प्लोयरसँग कनेक्ट गराइदिन सकिन्छ, यस्ता यस्ता कामहरू त युनिभर्सिटीले कलेजले गर्न सक्छ। त्यति गर्दाखेरि अब सबै मान्छे रोकिने यहीँ टिक्ने भन्ने होइन तर यहाँ बस्न चाहनेहरू चाहिँ बस्न सक्छन्।
1: अब यसमा पनि तपाईँको यो कार्यक्रम सञ्चालन गर्दाखेरि चाहिँ अब चुनौतीको कुरा पनि गरौँ अलिकति, के कस्ता चुनौतीहरू हुन सक्छन्?
0: एउटा त अब यसको लागि छुट्टै ह्युमन रिसोर्स छुट्टै चाहियो होइन, मानव स्रोत चाहियो त्यो सञ्चालन गर्ने, त्यो खालको भनौँ न रेफरल गरिदिने कहाँ कहाँ हो, त्यस पछाडि सिप के हो, विदेशमा कहाँ के छ, यहीँ बसेर खोज्ने कहाँ, यो त यो जानेको मानव स्रोत चाहियो, त एउटा युनिट त छुट्टै सञ्चालन गर्नु पऱ्यो, मानव स्रोत भन्ने बित्तिकै त्यहाँ पैसा चाहिन्छ, लगानी पनि गर्नु पऱ्यो होइन, एउटा चुनौती त्यो हो समस्या। दोस्रो कुरा एकजना कुनै अब एकजना दुईजना त्यो एउटा सेल भनौँ न एउटा युनिट खडा गरेर युनिभर्सिटीहरूले बनाइराखेका हुन्छन् ल जेन्तेन आर्थिक स्रोतको पनि व्यवस्थापन गरे र त्यो युनिट पनि खडा गरे अनि त्यस पछाडि उनीहरूले त्यस अनुसार काम पनि गर्न थाले, विद्यार्थीलाई सहजीकरण पनि गरिदिन थाले भने फेरि के भन्दा सबै कुराहरू जानेको ह्युमन रिसोर्स पनि त एउटै सेल एउटै युनिटबाट उपलब्ध हुँदैन होइन, सिप पनि सबै खालका सिपहरू त्यहाँबाट सिकाउन सम्भव हुँदैन है, सबै जानकारीहरू पनि त्यहाँबाट दिन सम्भव हुँदैन, इन्टर्नसिपका कार्यक्रमहरू पनि सबै गरिदिनु त्यहाँबाट सम्भव हुँदैन। अब यसको लागि के भने त्यो एउटा अर्को चुनौती छ, अर्को चुनौती भनेको त्यहाँ यसलाई यत्तिकै फ्री अफ कस्टमा लगाइदिने कि त्यहाँबाट पैसा उठाउने, विद्यार्थीसँग अलिअलि पैसा त्यस बापत अब त्यो सञ्चालन गर्न अलिअलि पैसा पनि उठाउनु पऱ्यो, पैसा उठाउने भन्ने बित्तिकै पैसा नउठ्न सक्छ, नदिन सक्छन् अनि त्यहाँ गएर सिक्ने नै नचाहने हुन सक्छन्। अर्को चुनौती के छ भन्दा हाम्रो अहिलेको माहौल नै यहीँ सिक्न पाए हुन्थ्यो भन्ने भन्दा सकिएपछि बाहिर गइहाल्यो यहाँ त हुँदैन भन्ने खालको त्यो मानसिकता त्यस्तो बनिएको छ, मनोवैज्ञानिक असर त्यस्तो पर्छ युवाहरूमा, त्यो अहिलेकोमा छ, त्यो अहिलेको माहौल सधैँ त्यस्तो हुने होइन तर पहिला पनि थिएन पछि पनि नहोला, तर अहिले प्लस टू पढिसकेपछि अथवा पढ्दै गरेको विद्यार्थीले पनि म त बाहिर जाने हो भन्न सुरु गर्छ, अनि तपाईँले यहाँ जस्तो सुकै पहल गरे पनि त्यो पहलप्रति विश्वासै नहुने, त्यो विश्वास जित्ने ट्रस्ट जित्नलाई पनि अर्को चुनौती छ। त्यसकारण विभिन्न चुनौतीहरू छन् नभएका होइन, हुँदा चुनौती हुँदा हुँदै पनि गर्न खोजेका प्रयासहरू त निकै सराहनीय प्रयासहरू
1: हो। एउटा कार्यक्रम छ नि हाम्रो सरकारको पनि पढ्दै कमाउँदै भन्ने, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
0: भर्खरको नीति तथा कार्यक्रम 83-84 अहिलेको नीति कार्यक्रममा पनि त्यो समावेश छ, पहिला पनि थियो अनि यो सरकारका विभिन्नहरूमा विभागहरूबाट पनि मन्त्रालयहरूबाट पनि पढ्दै कमाउँदै सिक्दै कमाउँदै यस्तै यस्तै कार्यक्रमहरू थिए, यो सुन्नमा एकदमै राम्रो छ। अब यो कार्यान्वयन गर्ने चाहिँ अलि अब जटिल पक्ष हो क्या, किनभने ठ्याक्कै कार्यक्रम ल्याउँदैमा सफल भइहाल्छ भन्ने छैन, अब विद्यार्थीलाई के भने अहिलेसम्म हामी पढाउने मात्रै काम गऱ्यौँ, सिक्ने मात्रै काम गऱ्यौँ, त्यो पनि थ्योरिटिकल नलेज मात्रै दिने काम गऱ्यौँ, अब काम पनि गर्ने पढ्ने पनि काम पनि गर्ने गर्दाखेरि उनीहरूको कामको अनुभव पनि सँगै बढ्दै जान्छ, पढ्ने काम थ्योरेटिकल नलेजहरू अरू ज्ञानहरू पनि सँगै लिँदै जान्छन्, प्राज्ञिक क्षेत्रमा पनि अगाडि बढ्दै जान्छन्, अनि काम पनि हुँदै जान्छ, काम सँगसँगै आम्दानी पनि हुन्छ। त्यो भयो भने यहाँ यहाँ आम्दानीका स्रोतहरू देखेपछि र त्यसैमा बिस्तारै अनुभव हासिल गर्दै गएपछि उनीहरू यहीँ टिक्न सक्छन् भन्ने यो यो उद्देश्य एकदमै ठिक छ। र अर्को के भने आम्दानी नभएर अथवा काम नभएर त्यस आय आर्जन नभएर पढाइ नै छोड्नुपर्ने स्थिति होइन, आफ्नो लक्ष्य पुरा गर्न नसक्ने त्यस्तो स्थितिलाई न्यूनीकरण गर्नलाई पनि यो पढ्दै कमाउँदै कार्यक्रम एकदमै राम्रो कार्यक्रम हो। चुनौती भनेको यसको कार्यान्वयनमा हो। अब विदेशतिर पनि के हो भने हाम्रो विद्यार्थीहरू विदेश बढी आकर्षित हुनुको पछाडि चाहिँ त्यहाँ पढ्दै कमाउँदै गर्न पाइन्छ भनेर हो नि त। अस्ट्रेलिया जाने विद्यार्थीहरू होइन हप्तामा के भन्छ हप्तामा 3 दिन अथवा 4 दिन पढ्छन्, बाँकी दिन काम गर्न पाउँछन्, 20 घन्टा काम गर्ने भन्ने, कोहीको कति घन्टा भन्ने हुन्छ, अनि त्यही काम गर्न पाइन्छ भन्ने लोभले त्यहाँको कलेज युनिभर्सिटीप्रति आकर्षित भएर जानेहरू हुन्छन् होइन। काम गर्दा थोरै काम गरे पनि आफूलाई बाँच्न खान पुग्ने पैसा हुने भएपछि त्यो त्यो आकर्षण चाहिँ मुख्य आकर्षण पढ्दै कमाउँदै गर्न पाइने भनेर आकर्षण हो कि त्यो चाहिँ हाम्रै यहीँ गर्न सक्यो भने त्यसलाई राम्रोसँग कार्यान्वयन गर्न सक्यो भने प्रभावकारी हुन्छ।
1: भनेपछि जुन विद्यार्थीको आकर्षण छ विदेशमा जुन एउटा वातावरण छ पढ्दै कमाउँदै गर्न मिल्ने खालको त्यो भनौँ सजिलो तरिकाले बुझ्दाखेरि रोजगारसँग चाहिँ जोडिएको शिक्षाले युवाको मानसिकतालाई चाहिँ अलिकति परिवर्तन गर्न सक्छ भनेर बुझ्नु पर्यो।
0: सक्छ त्यो पढ्दै कमाउँदै गर्दाखेरि उनीहरूको दुवैतिरको लक्ष्य हासिल हुन्छ कि पढ्न पनि पाउने अब आम्दानी पनि हुने। आम्दानी मात्रै होइन त्यो आम्दानी गर्ने वातावरण र त्यो फाउन्डेसन पनि अब बिग्रन्छ जानिँदैन होइन, अनि फेरि लड्दै फेरि उठ्दै फेरि लड्दै फेरि उठ्दै गर्नुपर्छ, अनि त्यो काम त उनीहरूले पढ्दै कमाउँदै गर्ने बेलामै सिकिसक्छ नि त होइन, अनि पढिसकेपछि त उनीहरूलाई सजिलो हुन्छ, अनि रियल फिल्डमा त्यो उत्रेपछि अनि उनीहरूलाई त्यो सिक्नुपर्ने बेसिक कुराहरू है लडेको उठेको यस्ता अनुभवहरू पहिले लिइसक्छन्, अनि उनीहरूलाई आम्दानी गर्ने क्षेत्रमा पछि रोजगारीको क्षेत्रमा जाँदाखेरि उनीहरूलाई सजिलो हुन्छ। यो हाम्रोमा सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रम भयो। अब अहिलेको त अलि पहिलादेखिबाटै आएको यो कन्सेप्ट, यो अब कन्सेप्ट आयो त्यसलाई प्रभावकारी रूपले कार्यान्वयन हुन गाह्रो भयो। यद्यपि कार्यान्वयन गर्न सकियो भने ठुलो सङ्ख्यामा विद्यार्थीहरूलाई यहीँ टिकाउन सम्भव छ।
1: अब यो अभ्यास सफल बनाउने विशेष गरी अभिभावकदेखि लिएर शिक्षक भनौँ विद्यालय निजी क्षेत्र उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ यसमा, सँगसँगै सरकारको त छँदैछ।
0: अब सरकारको त यस्ता नीतिहरू बनाइदिने हो, सहजीकरण गरिदिने नै हो सरकारले गर्ने भनेको, नीति कार्यविधिहरू बनाइदिने, त्यही अनुसार अब सरकारको आफ्नो हैसियत अनुसारको अब आफ्ना निकायहरूमा बजेट विनियोजन गर्ने यो सरकारको जिम्मेवारीको कुरा भयो, सरकारले गर्ने कुरा भयो। कलेज युनिभर्सिटीहरूले त्यो खालको वातावरण तयार गर्ने हो। वातावरण भनेपछि कलेज आफैले त्यहाँभित्र काम बनाउँदै काम दिलाउँदै गरेर पनि सबैमा सम्भव हुँदैन, मैले अघि भनिहालेँ नि सबैमा आफैले सम्भव हुँदैन, तर कलेजले के भन्दा रिफर गरिदिन चाहिँ सम्भव हुन्छ, जोड दिनु पर्यो सबै कुरा कलेजको आफै आफ्नो क्षमताले भ्याउँदैन, युनिभर्सिटीको आफ्नो क्षमताले भ्याउँदैन। त्यो हैसियत बोकेका निकायहरू छन्, प्राइभेट सेक्टर छन् है, निजी के भन्छ गैर सरकारी संस्थाहरू छन्, सरकारी निकायहरू छन् भने उनीहरूसँग जोड दिने र त्यहाँका आवश्यकता हाम्रो ह्युमन रिसोर्स तपाईँहरूलाई चाहिने ह्युमन रिसोर्स हामीसँग छ भने यतिले जोड दिने न हो, यमयु गर्न सकिन्छ नि है, स्थानीय सरकारसँग यमयु गर्न सकिन्छ, त्यहाँ भएका कामहरू तपाईँहरूका यी कामहरूलाई हाम्रो विद्यार्थी मार्फत गराउनुहोस् भनेर भन्न सकिन्छ, प्राइभेट सेक्टरमा गर्न सकिन्छ। इन्टर्नसिपको लागि पनि विभिन्न कलेजहरूसँग इन्टर्नसिपलाई कम्पलसरी बनायो भने एकदमै राम्रो हुन्छ है, होइन इन्टर्नसिप गराउन सकिन्छ, इन्टर्नसिपलाई कम्पलसरी गराउने खालको त्यो त्यो खालको पाठ्यक्रमहरू त्यसरी लैजान सक्यो भने कलेज युनिभर्सिटीले त्यो गर्यो भनेदेखि कामको क्षेत्रमा प्रवेश गर्छन् र आधारभूत जानकारीहरू प्राप्त गर्छन् क्या। रोजगारीसँग सम्बन्धित अब कोही विद्यार्थी एनजिओ सेक्टरमा आउनुभयो र त्यहाँ एउटा एनजिओमा 6 महिना जति इन्टर्नसिपको तहमा बसेर काम गर्नुभयो भने त्यहाँभित्र एनजिओ कसरी सञ्चालन हुने रहेछ, कसरी प्रोजेक्टहरू चलाउने रहेछ, प्रपोजल कसरी राख्ने रहेछ, प्रपोजल राख्दा के चाहिँदो रहेछ, कम्पोनेन्टहरू यस्ता कुरा बेसिक कुराहरू त सिक्नुहुन्छ नि। है अनि ती बेसिक कुराहरू सिकिसकेपछि अनि उहाँहरूलाई त्यो इन्टर्नसिप सकिएपछि प्रोफेसनल वर्ल्डमा जानलाई एकदमै सजिलो हुन्छ।
1: अन्तिममा चाहिँ विशेष गरी यो नेपालमै अवसर खोजिरहेका जति पनि युवाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
0: नेपालमा अवसर खोज्ने विद्यार्थी भाइ बहिनीहरू साथीहरूलाई मेरो अनुभव र मैले देखे जानेको कुराका आधारमा म के भन्न सक्छु भने एउटा त विद्यार्थी भाइ बहिनीहरूले कलेज युनिभर्सिटी सक्ने बित्तिकै उहाँहरूले एकदमै धेरै ठुलो इन्कमको धेरै होइन एकदमै सुविधाजनक रोजगारीको अपेक्षा गर्नु हुँदैन, जिरोबाट सुरु गर्नुपर्छ। त्यसको लागि तयार हुनु पर्यो, मानसिक रूपले तयार हुनु पर्यो है। कहीँ कसैले कति यति यति तलब खाएछ भनेर 60-70 हजार तलब खान्छ अरे भनेर सिधै 60-70 हजारको अपेक्षा नगरिकन मैले 5 हजारबाट पनि सुरु गर्नुपर्ने हुन्छ अथवा मैले भलुन्टरी काम गरेर सुरु गर्नुपर्ने हुन्छ, म एक दिन त्यहाँ पुग्छु भन्ने हिसाबले त्यो धैर्यता चाहिन्छ एउटा। दोस्रो, हाम्रो शिक्षा प्रणाली एकदमै बढी थियोरिटिकल छ है, सिद्धान्तका कुराहरू बढी हुन्छन्, ज्ञानका कुराहरू बढी हुन्छन्, सिपका कुराहरू त्यति धेरै छैनन्। तर रोजगारीको क्षेत्रमा सिप बढी महत्त्वपूर्ण हुन्छ। विद्यार्थी भाइ बहिनीहरूले सिप सिक्ने कुरालाई चाहिँ प्राथमिकतामा राख्नुपर्छ, ज्ञान पछाडि सिप उत्तिकै आवश्यक हुन्छ। पढिसकेपछि उहाँहरू कुनै न कुनै सिप आफ्नो रुचि अनुसारको सिप सिक्नलाई म एकदमै आग्रह गर्छु विद्यार्थी भाइ बहिनीहरूलाई। धैर्यता अर्को कुरा भयो, अर्को कुरा के भने यो खोज्ने र कहाँ आफ्नो रुचि अनुसारको काम कहाँ पाइन्छ भन्ने कुरामा सम्बन्धित क्षेत्रका विज्ञ सम्बन्धित क्षेत्रमा काम गरिरहेका संस्था अथवा व्यावसायिक प्रतिष्ठानहरू होइन व्यवसायहरू उनीहरूसँग गएर मैले सिक्न त बाँकी नै, मैले पढेर सकेँ तर सिक्न बाँकी नै छ भन्ने कुरा यति चाहिँ ख्याल गर्नुपर्छ है। त्यति भयो भने उहाँहरूले सिक्नुहुन्छ पनि आफूलाई अगाडि पनि लैजानुहुन्छ। सिप सिक्नुपर्छ भन्ने कुरामा चाहिँ मेरो विशेष जोड छ।
1: एकदमै हुन्छ सर, तपाईँको महत्त्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद तपाईँलाई।
0: हस्, धन्यवाद सर।
1: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बराल। आजको देश परदेश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौँ। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाइका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौँ र तपाईँलाई परेका समस्या समाधान गर्न कोसिस गर्छौँ। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौँ। देशभरका विभिन्न एफएम रेडियो स्टेसन, उज्यालो एप्लिकेसन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेसन।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
1: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
2: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले रातिको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1

0: गति पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
5: Come on, you will certainly be benefited.

0: दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौँ वा सबैले देख्ने ठाउँमा राखौँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: एक वर्षदेखि 5 वर्षसम्मका सबै बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
3: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
2: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बालबालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।

0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
1: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौँ।
0: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौँ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
1: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौँ।
0: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौँ।
1: हावाहुरीबाट बच्न घरको संरचना

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले रातिको 10 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स। काठमाडौँ र आसपासका जिल्लामा 90 मेगाहर्जबाट तपाईँले सुन्दै गरेको उज्यालो रेडियो नेटवर्कको आजको प्रसारण पूरा हुँदैछ। भोलि पनि बिहान 5 बजेदेखि नै तपाईँलाई भेट्न आउनेछौँ। तर उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा पनि गीत सङ्गीत निरन्तर सुन्न सकिनेछ। आजका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट बिदा माग्छौँ। शुभरात्री।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।